Yeah.

Thank you.

0: 선택이 상당히 미상입니다. 대신에 발급이나
1: 수업입니다.

0: अगर श्रोता ये प्रश्न से सुने बिहारी प्रसारण सेवा कार्यक्रम सुबह प्रभातको समय पनि सकिएको छ। भोलि तपाईँको वार्षिक प्रश्न जन्मदिनको शुभकामना दिएर फेरि प्रस्तुत गर्ने नै छु। आजको श्रृङ्खलाबाट म सृष्टि बिताउँछु। नमस्कार, शुभ दिन।
1: तपाईँ सुन्नुहुन्छ

0: Exciting pop art underneath the map. Studio
1: Thank you.

Thank you.

Thank you.

Right.

Thank you.

Yeah.

यात्रा पदाधिकारीलाई सरकारले दबाब दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न

Thank you.

されてたのか。

विभिन्न रोग का औषधिहरुको लागि स्याङ्जा मेडिकल हल धुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक बन्तीवा चोक धुलेगौंडा प्रोपाइटर पासा राजु मोबाइल 9896613395 र 9846615368।

பாத்துட்டு போட்டு வேகிரம் பேசுறது. அப்பதான் நம்ம

0: बिहेको दिन पनि आइसक्यो, घर घरमा बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको घर घरमा बनाउन पोखरा नि जानुपर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यो त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भक्ता लिनु र? मेरो बिहेको लागि पनि सबै गर्जना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छपावाला सुनका आधुनिक डिजाइनका तयारी घर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
3: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
2: सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चौक तरहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840578528 र 9808162142।
4: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइरोइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल गडबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै धुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: क्लिनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक सुकलागण्डकी चार दुलेगौडा हो।
4: फोन नम्बर 065414233 र 98678187।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपर मूल्यमा पाइन्छ। यहाँ प्रतिदिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा प्रोपाइटर दिव्य मल्ल ठकुरी 9805501042 दिपेश मल्ल ठकुरी 9805501043 दिप मल्ल ठकुरी 9804041503।
6: गामी पुरानो भएर सबै पानी चाहिएको छ। त्यसको चालचुल गर्न पाए नि हुन्छ। आज भोलि तामाको चालचुल त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला?
1: काइनीलाई त केही थाहा छैन। हाम्रै धुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको धुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साफ फेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, धुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल थलोट आल्मुनियम सिलोट करे स्किनभित्र साक्षर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क धुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया सङ्गम बानिया। फोन 065414142 98573128 98465 94674।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीको पहिलो टोली चलाउने
0: गण्डकी
4: मेडिकल कलेज जिपिएमसीमा कार्यरत वरिष्ठ नसाका मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।

Thank you.

ありがとう。

可能会对于金融方面。

Bye.

0: डिजाइनको पाए लिने भनेको
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री ग्यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्की कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
1: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305
3: 103.8 अन्तर्मनको आवाज
4: स्टुडियो ट्वाइलाइट अहिले बिहानको 8 बज्यो
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
6: धरियाको सुस्केर बस्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँघर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
7: कार्यक्रम लोक भाका
6: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक नारायण लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com बाट एन्ट्री लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले कौडा भाका सालैजो ठाडो भाका अनि मौलिक भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु लाइ दिन क्या हो रुने मोहनी बोलको कौडा भाका रहेको छ जसमा आवाज रहेको छ श्री राम थापा मगरको अहिलेको लागि भन्ने यो भाका छोड्दैछु स्वीकार्नुहोला है त

हजुर लाइदिन क्या हो रुने मोहनी बुलको निकै नै रमाइलो भाका रहेको थियो कौडा भाका जसमा आवाज रहेको थियो श्रीराम थापा मगरको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु पछि पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको सल्लाह होला अनि पानी पनि परिरहेको छ हिजोदेखि नै है अहिले चाहिँ हल्का बसेको जस्तो भएको छ राम्रोसँग बस्नुहोला आफ्नो ख्याल राख्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन र हामीलाई सुनेर पनि साथ दिँदै गर्नुहोला काम गर्दै व्यस्तताको बावजुद पनि हामीलाई सुनेर पनि भ्याएसम्म सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु र फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु मौलिक ठाडो भाका गोर्खाली ठाडो भाका रहेको छ जसमा आवाज रहेको छ राजु परियार अनि छिजा तामाङको अहिलेको लागि भन्ने भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, निकै नै रमाइलो गोर्खाली ठाडो भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि श्रीजा तामाङको। निकै नै रमाइलो ठाडो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला, अन्तिमसम्म सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइरहेछु। सोल्टिनीको सिरेमा चन्द्रमा बुलको खाका रहेको छ, जसमा आवाज रहेको छ आइता साङ गुरूङ, शशिका राई अनि सविना योङहाङ लिम्बुको। अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि

0: गर्दछौं।
1: उपचार हुने रोगहरू
0: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
1: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
0: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
1: दिसा पिसाब एवं पेटको समस्या,
0: तौल गडबड हुने वा थाइराइडको समस्या,
1: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
0: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लगण्डकी 4, दुलेगौडा तनहुँ।
0: फोन नम्बर 0564142333 र 98678187।

0: वित्त संस्था कार्यक्रममा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ।
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ चिलानेट पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
2: हजुर, केही छिनको छोटो व्यवसाय विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुत सृष्टि खत्री र तपाईँलाई सुन्दै हुनुहुन्छ रेडियो ध्रुवबारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौँ शनिबारको श्रृंखलामा, र जब श्रृंखलामा रहेर चाहिँ हामीले चारै जो ठाडो भाका, कौडा भाका, मौलिक भाकाहरू चाहिँ कार्यक्रममा स्थानीय रहेका छौँ र रहन्छौँ अबको केही बेरसम्म। सुनेर साथी गर्नुहोला, अब थोरै समय राख्ने रहेको छ भन्दै ढिला नगरीकन सुझिबीहरूको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। आले भिनाबुलको भाका रहेको छ, जसमा आवाज रहेको छ सिद्धार्थ आले मगर अनि गीता बहिनी मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, केही कारण नहोला है त।

हजुर आलर्जी नभएको भाका रहेको थियो, कौडा भाका उसको आवाज रहेको थियो पुकार थालेमा। अनि भूमिका बताएको कार्यक्रम स्थान दिइसकेकी छु। अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई सिङ्गलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा कार्यक्रम स्थान दिँदैछु, जसमा कौडा भाका नै रहेको छ, जसमा आवाज रहेको छ मेघना राई अनि सागर आले मगरको भाका। सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत सृष्टिपछि विदा हुन्छु। तपाईँहरू हुने रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर मनका आवाज सुन्दै

0: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
1: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98163372। टाइम चेकको साथमा बन्केवा कालिका सुनकारी पसल, दुलेगौडा हेपोस चोक, आफ्नै भवनमा छातावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163 95301।

0: साहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राष्ट्रपति केन्द्रीय समिति बैठक चितवनमा बस्दै महाधिवेशन प्रतिनिधि व्यवस्थापन लगायतका विषयमा छलफल हुने। रातुम मसिन्द्रनाथको भोटो देखाएर आज जात्रा सकिँदै राष्ट्रपति उपस्थित हुने प्रधानमन्त्रीको सहभागिता अनुसार। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज 2100 भन्दा बढी विद्यार्थी दीक्षित हुने। इजरायल र हिजबुल्ला बीच नयाँ उत्तरग्रामको सहमति, आफूहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया। र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जित, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हो। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पानी नयाँ पानीको काठमाडौँ
0: 47 राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुरमा 1 बजे बस्ने गरी सभापति रवि लामी छानेले बैठक बोलाउनु भएको हो। चितवनको भरतपुरमै भोलि असार 7 देखि 9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र गुर्लागोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। पार्टीको पहिलो महाधिवेशन भोलि चितवनमै उद्घाटन हुँदैछ। चितवनमा हुन लागेको महाधिवेशनलाई राष्ट्रपतिले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा

0: Daha sonra mevcut muhatap smartlar bankine için veriyorsun dedi.
1: Hay hay. Sabah sonra anne gelince ister sonra kurulacak.
2: Ne oldu ben canım böyle kalırım ki bundaki ikdam çeşit kuramıyor.
1: Ne ne ne ne ne ne
2: ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne
1: ne ne ne ne ne ne ne ne ne ne ne ne
2: ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne ne
1: Tamam Ramurza.
2: Doğru.
1: Hakikaten tepkisinden yerine ato. Gidiş modunu sığırdı. Zeki burada yüzü.
2: Bir ve bunu sorup onun bu parfazına.
1: Marvel!
2: Bir pay kutu kullandı. Marvel ki sorun için uzattım.
1: Sen sürekçe korku. Saatçı bundadı.
3: Yuh. Kahusun çağır bitler. Sana kuhamlar.
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर डट कमबाट पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नवलपरासीमा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका दुई चिसा पानीमा काठमाडौँबाट त्रिवेणी तर्फ जाँदै गरेको LU+01001/0665 नम्बरको बसले चिसा पानीमा यात्रु ओह्रालिरहेको सड़क मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको NA5/1905 नम्बरको ट्रक चटिएको थियो। दुर्घटनामा विनय त्रिवेणी छका 30 वर्षीय नेहा गुरुङको मृत्यु भएको हो। घाइते गुरुङलाई उपचारका लागि चिसा पनि अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन्। 32 वर्षीय मदन छेत्री बस चालक बर्दघाट नगरपालिका 4/48 लक्ष्मी गेमाली र प्रतापपुर गाउँपालिका 9/35 दिनानाथ चौधरी घाइते भएका छन्। घाइतेमध्ये गेमालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रेफर गरिएको छ भने अन्यको चिसा पानी अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार अरू 11 जना सकुशल छन्। ट्रक चालक धादिङको सिद्धले गाउँपालिका 3/23 विष्णु थापा मगरलाई पौडीले नियन्त्रणमा लिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इसरायल र हिजबुल्ला बीच युद्ध विरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। दक्षिण लेबनानमा 47 जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण हवाई आक्रमण र हिजबुल्लाको प्रति आक्रमण पछि यो सहमति सार्वजनिक भएको हो। यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरान बीचको ठूलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाको आक्रमणमा 4 इजरायली सैनिक मारिएका थिए। बीबीसीका अनुसार इजरायली सेनाले युद्ध विराम लागू भएको पुष्टि गरेको छ, तर सेनाका प्रवक्ताले आफ्ना बलहरूले तात्कालिक खतराहरू हटाउने अभियान जारी राख्ने बताएका छन्। हिजबुल्लाले आधिकारिक रूपमा युद्ध विरामको पुष्टि गरिसकेको छैन, तर संगठनका महासचिव शेख नईम कासिमले हिजबुल्लालाई समाप्त पार्ने इजरायलको योजना असफल भएको बताएका छन्। एसपी अधिकारीहरूका अनुसार युद्ध विराम शुरू भएता लेबनानको नवातीय शर्मा मात्रै कम्तीमा 12 पटक इजरायली हवाई आक्रमण भइसकेको छ। अब खेल समाचार। ब्राजिलले फिफा विश्वकप फुटबलमा हाइटी विरुद्ध 3-0 गोलको जित निकालेको छ। आज बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्युज पुनाले 2 तथा भिनिसियस जुनियरले 1 गोल गरे। खेलको 23 र 36 मिनटमा गोल गर्दै ब्राजिललाई 2-0 गोलको अग्रता दिलाएको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै 3-0 अग्रता बनाएका थिए। दोस्रो हातमा हाइटीले बलमा नियन्त्रण बनाए पनि गोल हुने गर्न सकेन। यसँगै हाइटी 1-0 समूह तिनबाट बाहिरिएको छ। जितसँगै ब्राजिल समूह सीको शीर्ष स्थानमा उठेको छ। ब्राजिलको ब्रिटेनबाट 4 अङ्क भएको मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अब ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले इटलीसँग हाइटीसँग खेल्न बाँकी छ। यसले

0: वो मौसम हाल नेपाल को कोशी प्रदेश का के विभाग में मनसूनी प्रभाव रहेको छ। जलपोखरा मौसम केन्द्र विभाग मौसम पूर्वानुमान महाशाखा का अनुसार अन्य भूभाग में स्थानीय वायु तथा पूर्वी वायु को आंशिक प्रभाव रहेको छ। विभाग का अनुसार कोशी प्रदेश में तथा बाकी प्रदेश का हिमाली र पहाड़ी विभाग में साधारणतया बादल रहेको छ। अन्य तराई विभाग में मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेश का पहाड़ी विभाग का कुछ स्थान में हल्का वर्षा भइरहेको छ। दिउँसो देश का हिमाली र पहाड़ी विभाग का साथ ही कोशी प्रदेश का तराई विभाग में साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश में आंशिक बादल लाग्नेछ। अन्य तराई विभाग में मौसम मुख्यतया सफा रहनेछ।
1: कोशी प्रदेश का हिमाली र पहाड़ी विभाग का एक दुई स्थान में तथा बागमती र गण्डकी प्रदेश का हिमाली र पहाड़ी विभाग का थोड़े स्थान में लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश का हिमाली र पहाड़ी विभाग का एक दुई स्थान में मेघगर्जन चट्याङ सहित मध्यमसम्म को वर्षा तथा हिमपात को संभावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश का तराई विभाग का कई स्थान में तातो लहर तथा बागमती र गण्डकी प्रदेश का तराई का कई स्थान में पनि तातो दिन हुने संभावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। चाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: राष्ट्रपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै महाधिवेशन प्रतिनिधि व्यवस्थापन लगायत विषयमा छलफल हुने।
0: रातो मसिन रातो भोटो देखाएर आज जात्रा सकिँदै राष्ट्रपति उपस्थित हुने, प्रधानमन्त्रीको सहभागिता अनुसार।
2: कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह आज, 2100 भन्दा बढी विद्यार्थी शिक्षित हुँदै।
0: इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविरामको सहमति, आफूहरूले समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया।
2: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज रवि हामी नमस्कार।
3: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाइ?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
7: ए बुढी, तिमीले भने जस्तै घर बने हेर त, खुसी त छौ नि?
8: घर मात्र बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साक्षा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए
9: बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको त्यतिको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौँ।
10: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बार्गनी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनु हो।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
13: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
15: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, प्रश्न पनि रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोर्दा रही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। झोर्दा रही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा प्रोप्राइटर विद्या मल्ल ठकुरी 9800551420 दिपेश मल्ल ठकुरी 9800551430 दीप मल्ल ठकुरी 9800551530
17: डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि गुप, गोवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग धुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9814435622

Grazie.

0: कैमरा चश्मा घर एंड आखा क्लिनिक में भित्रियो नया प्रविधि अब लाइट बालेर आखा जांच करने दिन गए नया युग संगे नया प्रविधि कंप्यूटर प्रविधि आखा जांच गर्दा सूक्ष्म देखि सूक्ष्म समस्या पहचान को साथ ही तत्काल आखा को पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आखा को पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ता को शनिबार आखा रोग विशेषज्ञ डाक्टर द्वारा आखा जांच गरिनुको साथै आखा जांच आउने बिरामीहरुको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोजेक्टिव लेन्स, लेजर लेन्स तथा कन्ट्याक्ट लेन्सहरु पाइनुको साथै विभिन्न ब्रान्ड का सनग्लास चश्माहरु पनि सुपथ मूल्य में बिक्री गरिन्छ। साथमा आखा तथा विभिन्न रोग का औषधिहरुको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोपाइटर पासा राजु मोबाइल 9860613195 र 9847153368।
1: ल न छिटो निस्का अहिले फर्किने ढिला हुन्छ कि बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा त महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिङ्स टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लाइज दुलेगौंडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
2: यसको बुवा यसपालि अलिअलि घर गर्न जानु पर्यो पैसा पनि जम्मा भएकै छ दार्जिलिङ त हो नि मान सम्मान इज्जत बढेको
3: हतारको काम लतार हुन्छ जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
2: सेन्जा लक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्र जोडी हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहक उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलतासँगै दुलेगौंडाको बन्ती चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै हरेक व्यक्ति तथा साथी पनि गरिन्छ
3: साथमा तिना रसायनका घर गहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साथी गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तिन दुलेगौंडा दूरबारही मन्दिर जाने जीप लाइन अगाडि राजु विश्वकर्मा 9870769
5: शिक्षित भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
6: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौंडामा शुरू हुँदैछ केयर गिभर तालिम छुट्टी भर्न भइसित सुरक्षित गर्नुहोस्
5: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
6: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
5: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन फोन 9556443 9001443628 र 9556640446
7: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी सिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु विराजन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक नगण्डकी 4 दुलेगौंडा फोन 06-4-2-33 मोबाइल 98-678-1-87-87
8: नमस्ते
9: दिदी रिल्याक्स
8: मैले सबै सबै
9: गण्डकी मेडिकल हल
10: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचारको परामर्श दिने भएकाले चिन्ता लिइरहनु पर्दैन
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छाला पोचा रिपोर्ट हलफालको त्यो रिपोर्ट चिन्ता र पेटको थर सहायता हुनु परेन आर्मी हस्पिटलको पुरानो स्थान तिन एक रक्षमा कार्यरत वरिष्ठ छाला यौन र सन्देह विशेषज्ञ डाक्टर
10: र चौथो शनिबार गण्डकी हस्पिटल हस्पिटल पोखरामा कार्यरत नाकरोग विशेषज्ञ डाक्टर पृष्ठबाट उपचार गर्ने प्रथम जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिपिलबाट बिरामी परीक्षण उपचार र न्याय सेवा पनि सुविधा दिएको छ
11: गण्डकी मेडिकल हल
12: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
13: अनि यति अबिलो भइसक्यो गाउँ जाने मोटरमा पागल पत्र परिन्छ कि
12: त्यसको चिन्ता लिनै पर्दैन नि खैरो नै झरेपछि त
10: सुजन सिपिलबाट बिरामी परीक्षण उपचार र न्याय सेवा पनि सुविधा दिएको छ
11: गण्डकी मेडिकल हल

0: हजुर, विगत 13 वर्षदेखि तपाईहरूको सेवामा समर्पित फैलिनेटर आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, रबेलको मासु, क्यान्डी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, फैलिनेटर बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-01-44-74 र 98-460-23420।
2: Thank you.

0: होइन है रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन त्यसले मुनी लगाएर हो।
1: साँच्चै त्यो मुनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका छाता त्रिपोस चौपोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। हेरे त्यही मुनी लाउने खालको छ।
0: कहाँ बनाएको छ र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, कसो भएर बनाएको पनि।
0: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा छुट्टी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिनेमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग
1: बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन।

0: ویدیو تو برای این تریدیم نصف ما بعد میده از تو بیانه باز باشی که تو ببای هگست ماست بیاد برو بشو و بچا دوست نجار حروف شما هست راستی که دن رو باقی واسه باقی نادیویشن ما بیتو دیا مزیدان دو چی بیدا اپلا بگونه بای بسا واسطانی باز نایی تا برمو بگن کسی که مثال مزیدان تا خلده بیدو دو بکر ما بگونه بار حروف من با بودو ما توی را مزیدان گرنه سکت سا ویلو چرن که مزیدان گرنه قریب شا گنجا باقی ادمان گرنه سا چرن ما ایچانا سبا بگی با ایسی که نشان باید چیز پایگاه سده شده باید دوستی چلن مابده سوزار بدی مهامنتری را سخا مهامنتری که لازم نوازن کرد سا کسی دی وی اشار پاسوزی دیسی دی وجی منومن پاپیه شروع کرد را دی سازا پهید زورن کو نوازن کنی تو یعنی دلی کو بطانو پای کو ہو اشار آق پتی راتی شمالا پهید زورن کو نوازن سمپنا بھائی وجی دوسر زورن کو نوازن اشار نو بطی گرنی وہاں کو بھلا گنی کو سا पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। साढे तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताउनु भएको हो। गण्डकी प्रदेश सभा नियमावलीमा व्यवस्था भए अनुसारका अधिकारहरू प्रयोग गर्न नपाएको भन्दै प्रदेश सभा सदस्यहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। शुक्रबार पोखरामा बसेको प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनसरकारका विषयमा सोधिएका प्रश्नको उत्तर नआएको र जनजीवनका विभिन्न क्षेत्रमा जोखिम बढेको बताएका छन्। गण्डकी प्रदेश सभा नियमावली 2080 39 र 45 दिएको अधिकार कार्यान्वयन नभएको भन्दै दमयन्ती रुचालले संसदमा विशेष जोर दिनु भएको हो। पालि प्रदेश सरकारको कार्यक्षेत्र र उत्तरदायित्वभित्रका सार्वजनिक महत्वका विषयमा लिखित र मौखिक प्रश्न सोध्न पाउने स्पष्ट व्यवस्था भए पनि त्यसको पालना नभएको बताउनु भएको छ। बैठकको शून्यवाद विशेष समयमा मौखिक रूपमा उठाएका कैयौं सार्वजनिक महत्वका प्रश्नहरूको उत्तर र फलोअप के भइरहेको छ भन्ने कुरा हालसम्म स्पष्ट हुन नसकेको उहाँले बताउनु भएको हो। संसारभरका लोकतान्त्रिक संसद र नेपालको प्रतिनिधि सभामा समेत यस्तो अभ्यास रहेको स्मरण गराउँदै उहाँले नियमावलीको भावना अनुसार तुरन्त प्रश्न गर्दा प्रक्रिया शुरू गर्न माग गर्नु भएको छ। नियमावलीको दफा 45 दफा 4 मर्म अनुसार लिखित उत्तरको त्रैमासिक रूपमा प्रकाशन गर्ने व्यवस्था सचिवालयले मिलाउनु पर्नेमा जोड दिनुभएको छ। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 अहिलेसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नु भएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकसम्म प्रवाह भएको अनुदानबारे छानबिन गर्न सहसचिव रवि प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यवसाय कृषिका लागि गर्ने विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म बुझ्न नसकेको र अनुगमन कमजोर भएको हुँदै प्रभावकारिता बारे टिका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यदेश टीओआरमा पुरानो प्रतिवेदन समय पूर्व अवलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरेको छ। त्यस्तै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्ने कार्यदेश कार्यक्रमलाई दिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटकको आवश्यकता अनुसार त्योभन्दा बढी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नु। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप ग्यावालीले पठाउनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरु देवी पालका अनुसार ओलीले उपत्यका बाहिर जानुका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण ग्यावाली स्वामी भएका हुन्। यद्यपि एमालेका उपाध्यक्ष रघुजी पन्त उपमहासचिव योगेश पटेला सहितका केही पदाधिकारी काठमाडौँ नै भएका छन्। तर पार्टीमा विकसित पुनर्गठन अभियानमा उनीहरू ओली टिकट स्थानमा रहेका छन्। नेवार समुदायले आज सिटी नख पर्व मनाउँदैछन्। ज्येष्ठ शुक्ल पक्ष अष्टी अर्थात कुमार अष्टीका दिन आज कुमार कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा रहेको छ। सिटी नखको दिन आज नेवार समुदायले वर्षा शुरू हुन अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा रहेको छ। आजको दिन पानीका मुहान इनार कुवा पोखरी धारा लगाएका पानीको स्रोत सरसफाई गर्दछन्। वर्षातको बेला बगेर आउने झेल र फोहोर पानीको खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गरी गर्नु नै यो पर्वको विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुनेर किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्न सक्दछन्। यस पर्वलाई नेवार समुदायले वर्षको अन्तिम चाडको रूपमा समेत मनाउने गर्दछन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मासु मुगु केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठो चटामारी बनाएर खाने परम्परा रहेको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनु भएको हो। तनहुँको रिसिङ गाउँपालिकामा बसबाट ओलनी क्रममा खसेर एकजना वृद्धको मृत्यु भएको छ। यसै पृथ्वी राजमार्गको पोखरा मुगेन सडक खण्डमा भएको छुट्टै मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहु सूचना अधिकारी प्रहरी नायक उपरीक्षक गोदेविका प्रसाद रदिनका प्रसाद श्रेष्ठका अनुसार रिसिङ गाउँपालिका वडा नम्बर 8 नाथक स्थित भित्री सड़क खण्डमा गुडिरहेको बसबाट खस्दा स्थानीय 60 वर्षीय सुखबहादुर परिवारको मृत्यु भएको हो। ढुङ्गाबारीबाट दमौली जाँदै गरेको ग एक ख 8994 नम्बरको बसबाट ओल्लनी क्रममा नाथोका साँझ 8:30 बजे परिवार खसेर घाइते हुनुभएको उहाँलाई तत्काल एम्बुलेन्स मार्फत उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकोमा राति 11:20 बजे चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका थिए। प्रहरीले थप र बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरू गरेको जनाएको छ। लमजुङको मर्सङ्गी गाउँपालिकाले पालिकावासीलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको हो। जलविद्युत आमदानी उज्यालो मर्सङ्गी लगानी कार्यक्रम अन्तर्गत उपभोक्तालाई मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभएको छ। प्रस्तावित व्यवस्था अनुसार 50 युनिटसम्मको विद्युत उपभोगको महसुल गाउँपालिकाले बिहोर्नेछ। गाउँपालिकाका 9 वडाका करिब 4,400 घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस कार्यक्रम कार्यान्वयनका लागि करिब 55 लाख रूपियाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको अध्यक्ष गुरूङले बताउनु भएको छ। हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको सम्भावना रहेको छ। लुम्बिनी र प्रदेश सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश र अन्य हिमाली र पहाड़ी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेशमा एक दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थताकर्ताहरू पाकिस्तान साउदी अरब र टर्कीले आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानको मध्यस्थताकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका संचार माध्यम समाचार संस्था एपीएफले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान साउदी अरब टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा र स्थिरताकासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वहाँका इरानी समकक्षी मसूदले गएको फेब्रुअरी 28 देखि शुरू भएको अमेरिका इजरायल र इरान द्वन्द अन्त गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जर्दन रूपमा मध्य पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 दिने वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। हस्त बिहान 10 बजेको ढोबरा हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही fm@gmail.com इमेल गर्नुहोस्।
2: ल छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। त्यसमा चाहिँ महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्त्री कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाइज, धुलीगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Leader Services. Silakan dengan cara terbuka, Wakil Departemen Bawahan Sunday, Mobile, Tentangani Pasasi, Wakil Sasi, dan nanti, Tentangani Pasasi, Wakil Sunday, Tidakkan.
2: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
3: हजुर टेबल ढरान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माथुरे तथा रोटा पोल्ने ढुङ्गा र पर्टिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
2: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागमदेखि दुई काछे पानी तल हो प्रोपाइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475 सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नर्दै भएन ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरे क्या दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अनि हतार छ पछि आउँदै गरौँ है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लगेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846-61268 र 9856-62068
5: अहिले के सुन्ने भनेको
6: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
5: र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
6: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
5: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
7: किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलीगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलीगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856-66136 र 9151-66136
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
10: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, ट्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9860-23420, 9801-54674 र 9860-23420।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र? पाइन्छ नि, दुर्गोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9868-83522।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धूम्रपान भनेको के हो?
10: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नपस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: यही आउँदो असार 6 गते पहिलो शनिबार
14: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: उपचार हुने रोगहरू
14: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
13: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
14: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
13: दिसा पिसाब एवं पेटको समस्या,
14: तौल घटबड हुने वा थाइराइडको समस्या,
13: लामो समय देखेको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको पेटजात उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
14: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लगण्डकी 4, दुलेगौडा तनहु।
14: फोन नम्बर 0564142333 र 9678-61887।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
16: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाडाकुडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल धनोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
17: ओम भगवती मेटल एन्ड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछी पानीमा मेटल स्टील फन पर्काका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
15: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
14: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
15: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
14: प्रोप्राइटर ओंकार नागिला। सम्पर्क 98560601013 98067994।
18: हजुर, दान गरौं।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्था नहु।
19: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पातेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक ज्यापुसिक तायोमाला लुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
19: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा। प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 98241484664 र 98141353005।
21: This is Radio Dhurbarahi 103.8 MHz.
22: 103.8 MHz presents every day 10:30 AM to 12 PM.
21: It's time for calling time.
22: Only on Radio Dhurbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ कार्यक्रममा, जसले टुला सुन्दै हुनुहुन्छ विद्युतहरू बारा ही मानन्दे थ्री पोइन्ट एट मेगाहरू सन्तमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhurbarahi.com.nt लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम मेरो शुभाजी आज पनि तपाईँमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहँ सबको 12 बजेको समयसम्म र फरकबार फरक सुनसाको साथ आउँदै गर्दा आज शनिबारको एपिसोडमा पनि छौ, जहाँ चाहिँ हामी गाउँ खाने कथा खेल्छौ भने हामीसँग जोडिनको लागि 0625-4142-00 टेलिफोन लाइन चाहिँ केही क्षणमा खुल्ला गर्नेछु र पछि पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमै हुनुहुन्छ होला अनि साथमा चाहिँ हाम्रो रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि चाहिँ एउटा मिठो गीतबाट पहिला कार्यक्रमको सुरुवात गर्छु अनि त्यसपछि साथीहरू हामी सहभागी गराउँछौ भने पछिल्लो समय चर्चामा पनि रहेको अनि रिमेक भर्जनमा रिलिज भए सँगसँगै पछिल्लो समय फेरि पुनः चर्चामा पनि छ सदाबहार गीत कचर कचरमा थाइसलमा रहेको सुमधुर गीतमा आवाज रहेको छ राम थापा अनि थारा थापाको आवाजमा सोझेको यो गीतबाट प्रोग्रामको शुरूआत गर्दैछु। स्वीकार्नुहोला

0: आज कचर कचरमा कार्यक्रममा रहेको यो रमाइलो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र यो ट्रेन्डिङ सङ है पछिल्लो समय चाहिँ महेश काफ्ले सँगसँगै अस्मिता अधिकारीको आवाजले पनि यहाँले चाहिँ सुन्न सक्नुहुन्छ। यो रमाइलो सँगसँगै अबको 12 बजेको समयसम्म हामी यसरी नै रहन्छौँ, जहाँ चाहिँ आज भनेको हामी शनिबारको एपिसोडमा रहेर साथमा गाउँ खाने कथा पनि खेल्छौँ भन्ने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावसिन सुनसादी पसल दलेगोडाले र सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइन गरगना खरिद बिक्री तथा साफसेल गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साफसेल गरिनुको साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर चाहिँ यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ र प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भन्दै प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्जियोलोजी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने हामी 12 पछि एकजना साथीलाई चाहिँ विजय गराउँछौँ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार जुन चाहिँ आज रहेको छ एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ र 100 रिचार्ज भने त्यो लक्की साथी तपाईँ पनि बन्न सक्नुहुन्छ। सो 4965424200 बाटो भएर जोडिनुहोला भनेर एउटा चाहिँ अघि बाटोको साथीहरू चाहिँ लाइनमा जोडिराख्नु भएको थियो है, सुन्दै हुनुहुन्छ भने जोडिनुहोला भन्दै साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर, दर्शन नमस्ते नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है रसिकाजीलाई। अनि रसिकाजीको नानीहरूलाई खबर के छ? सबै ठिकै छ। अनि घुमातिर पानी परेको छ कि छैन? रमाइलो घमाइलो छ है। अनि यो रमाइलो समयमा आज हामीलाई सुन्नु भएको छ कि छैन? ल, यो रमाइलो गाउँ दिनुपर्दा हामी चाहिँ अब ढिला नगरी तपाईँसँग गाउँ खाने कथा खेलिहाल्छौँ। कति नम्बरको राखिदिने होला?
1: अब गाउँ दिनु भनेर एकदम तयारी भएर राखिदिनु 5 नम्बरको
0: 5 नम्बरको भन्नुहुन्छ। ल, 5 नम्बरको गाउँ खाने कथा अलिकति रमाइलो पनि छ, ध्यान दिएर सुन्नु होला तपाईँको लागि रहेको छ यस्तो। काठको थिनीमिनी काठको सैला, अघि लाग्यो राम लक्ष्मण, पछि लाग्यो पाइला, के होला रसिकाजी?

0: ਜਿਹੜੀ ਬੜੀ ਨਾਸਤੂ ਸੁਣਨਾ ਸਾਰੇ ਅੱਛੇ ਜੀ ਕਾਠ ਕੋ ਠੀਨੀ ਮਿਨੀ ਅਰੇ ਕਾਠਾਕੋ ਨੀ ਸੋਇਲਾ ਛ ਅਰੇ ਅਗਿ ਲਾਗਿ ਰਾਮਲ ਛ ਮਨ ਪਛਿ ਲਾਗਿ ਪਾਇਲਾ ਕੀ ਹੋਲਾ ਤ ਕੀ ਭੰਨੁ ਭਾਇ ਰੇ
1: ਬਨਸਰ
0: ਹੋਲਾ ਬਨਸਰ ਹੋਲਾ ਨਾਨੇ ਬਨਸਰ ਹੋਲਾ ਕੀ ਬਨਮਾ ਬਸੀ ਬਨਸਰ ਹੋਲਾ ਥਾ ਨੀ ल समय चाहिँ टन्नै छ है फेरबदल गर्ने भए पनि गर्न सक्नुहुन्छ होइन जस्तो लागे तापनि अब गाउँ दिन रेडी छु भन्दै तपाईँको जवाफलाई चाहिँ म चेक गरौँ त के भयो त हामी सुनिहालौँ है त
2: तपाईँको जवाफ मिलेन
0: ल तपाईँको जवाफ चाहिँ मिलेन अरे हजुर हजुर ल धेरै धेरै धन्यवाद भीमा चाहिँ अब एक हप्ताको लागि हाम्रो भयो है एकदमै राम्रो गराएर राख्दै गर्नु होला अनि अति नपत्ति नजाने गति चाहिँ के होला यसको सही जवाफ चाहिँ गोरु जोतेको अरे कि राम लक्ष्मणको अगाडि पाइला लाग्यो अरे कि अहिले भने छुटिनु भन्न नपाउँदै हाम्रो रसिकाजी चाहिँ छुटिसक्नु भएको छ है अनि हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ अनि उहाँले चाहिँ गाउँ खाने कथाहरूमा पनि मजाले सहभागिता जनाउनुहुन्छ अनि उहाँको सुरुवातीमा चाहिँ आज गाउँ लिँदै हामी सुरु गरिसकेका भने अझै एकदेखि दर्शनमा त बाँकी नै छ है सब साथी हुनुहुन्छ ढिला नगरी स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो चन्द्रजीलाई तिन नम्बरको एकदमै हतार छ हाम्रो चन्द्रजीलाई ल ठिकै छ तिन नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्छु रहेको छ यस्तो ध्यान दिएर सुन्नुहोस् है घोडा छैनन् टाढा जान्छ मुख छैन कुरा गर्छ के होला त ल फेरि राख्छु है एकचोटि घोडा अर्थात् अब हुन्छ नि खुट्टा हात घोडा भन्ने जस्तो नि घोडा छैन टाढा जान्छ अरे अनि मुख छैन तै पनि कुरा गर्छ अरे कि के होला त्यस्तो चिज ल हाम्रो चन्द्रजीले चाहिँ भनिदिनु पर्यो हो र भने यति छिटो ल ठिकै छ अब मान्द्रे गाउँ चाहिँ हाम्रो भयो ढिला नगरी तपाईँलाई चाहिँ जवाफ दिइहाल्नौ यसको सही जवाफ चाहिँ चिठी हो अरे कि चिठी ल अहिले भने सेटिन्छौ है त नमस्कार अब ब्यारेन्स फर्म भए पनि हामीलाई सम्झने साथीहरू हुनुहुन्छ होइन यति धेरै माया गर्नुहुन्छ अनि सुन्दै हुनुहुन्छ भने पक्कै पनि कार्यक्रममा धेरै कुराकानी गर्नु नसके तापनि अन्तिमसम्म सुनेर चाहिँ साथ दिनुहोला र सुन्दै हुनुहुन्छ भने अबको बाह्र बजीको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ 0635 4142 0000 बाटो भएर आफूलाई मनपर्ने लकी नम्बर चुज गर्दै हामीसँग चाहिँ खेल्न सक्नुहुन्छ र अहिलेसम्म चाहिँ तिन नम्बर र पाँच नम्बरको गएको छ भने अर्को एकजना साथीलाई ढिला नगरी सहभागी गराइहाल्नु नमस्ते हजुर
3: नमस्ते
0: नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो लक्ष्मीजीलाई
3: धन्यवाद
0: अनि लक्ष्मीजीको नयाँ नौला खबर के छ लक्ष्मीजी
3: ठिकै छ
0: ठिकै छ अनि बागमारातिरको चाहिँ के कस्तो छ त ठिकै छ अनि आज शनिबारको दिन छ छुट्टीको समयमा के कसरी बिताउने के छ हाम्रो लक्ष्मीजीको तयारी घरेसी काम गर्ने है अनि काम कार्य अब राम्रोसँग गर्नु होला रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला आज साथीहरूले चाहिँ अहिलेसम्म गाउँ छोडिदिनु भएको छ है अनि लक्ष्मीजीले चाहिँ बागमारा छोड्ने कि नछोड्ने नसके त छोड्ने है ल ठिकै छ अनि अब पाँच र तीन बाहेक अन्य नम्बर हामीसँग सधैँ छ कतिको राखिदिनु होला दुई नम्बरको गाउँ खाने कथा छोटो मिठो रहेको छ ध्यान दिएर सुन्नुहोला ओखल भनौ ओखल चाहिँ होइन मूल फुट्छ कुवा होइन के होला फेरि पनि सुन्नुहोस् है ओखल भनौ ओखल होइन मूल फुट्छ कुवा होइन के होला जाने दिनुहोस् उसको नाउन जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय सुरु भयो है लक्ष्मी आँखा हो होला भनेर सोध्नु भएको कि आँखा हो भन्नु आँखा भन्नुभएको
3: हजुर
0: ल समय चाहिँ चढ्नै छ कस्तो गर्ने होला
3: अब त्यसमा गर्दैन
0: ल फेर्छु भने पनि फेर्न चाहिँ पाउनुहुन्छ है समय छ
3: होइन
0: यसमै लक गर्ने हो त ल अब हजुर भन्नुभएको छ तपाईँको जवाफ के भयो त म चाहिँ गरिहाल्छु है त धेरै धेरै बधाई छ हाम्रो लक्ष्मीजीलाई है आफ्नो गाउँठाउँका आफैसँग लाने है ल थ्याङ्क यू सो मच कार्यक्रममा सहभागिता जनाइदिनु भयो अन्तिमसम्म सुन्दै गर्नु होला अहिलेको लागि एउटा कर्कलोको कौला भन्ने मिठो गीत हामी सन्देशमूलक गीत सुन्दैछौ सुन्दै गर्नु होला अहिले भने छुट्टिनुपर्छ है नमस्कार बाई बाई वहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्सारजी बागमारादेखि र अब भने हामी एउटा मिठो गीत सँगसँगै विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला आज चाहिँ हामी यसरी नै गाउँ खाने कथाको साथमा चाहिँ रहन्छौ 9564124200 बाटो भएर पनि जोडिँदै गर्नुहोला भन्दै अहिलेको लागि चाहिँ तपाईँमा एउटा मिठो गीत सँगसँगै हामी जान्छौँ छोटो व्यवसाय दिशामा अनि 11 बजेको टाइम चाहिँ लगतै हाम्रो भन्ने हामी सँगै रहनुहोला है त

ओ साथीहरू, पढ्ने मान्छेलाई पढ्न मिस भनिदिएको छु फेरि तँलाई, छोड हामी आफै जान्छु, पढ्नुहोस् पढ्नुहोस्, धेरै पढ्नुहोस् ल।

0: Siliguri. This is Radio Durbarahi, 103.8 MHz. पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058800008 र 98460076। साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, किन्नु होला नि?
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: दिदी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि।
1: हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
0: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सुसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौड़ा बिपी चोक,
1: प्रोप्राइटर खान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ। ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यो त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भक्ता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चौक तनहुँ। प्रोप्राइटर सुमेदार बाजीराम सुनार र सूर्य गहत्र, मोबाइल 98460 78528 र 98028 16142।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्गेमान सत्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाककान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टिएमटी फल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 फोन 01-5901-5963।
11: मानसिक स्वास्थ्य समस्या का लक्षण
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुशी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षणदेखि तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाउ।
11: नेपाल सरकार विज्ञापन।
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
14: हो नि, पोखरा मुस्ताङदेखि बन्देपुरसम्म, मनाङ लमजुङ गोर्खा सन्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सहन हो नि त।
15: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
16: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
17: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
16: आज मम्मी
18: मैले सुने छोरी, एक्जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
19: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
20: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई सिक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
19: पिजी मम हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, नगर समाज भवन नजिकै।
21: सूचना, निस्कनुहोस् सेवा हस्पिटल दुनिगोडा पिपी चोकमा, यही असार 6 गते शनिबार।
22: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
22: वरिष्ठ हाडयोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष दराल।
22: दैनिक उपलब्ध सेवातर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
21: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 203 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा।
22: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
21: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर शासन बराल। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम का
0: कालू रेस्नेहा मगर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: सरोज सेवा अस्पताल दुलेगौडा फोन 0765403177 मोबाइल 98560443।
2: This is Radio Dhur Barahi, 103.8 MHz.
23: Station 1.
2: Studio Talchit.
24: Aile, Piyana Kul Tighara Bajyo.
25: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोर अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेड़ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
26: हजुर, कार्यक्रमको यो पहिलो व्यवसाय विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ फाइम र सहभागिता जनाउनको लागि 0765-14-2000 टेलिफोन लाइन पनि एकदमै खुल्ला छ। अनि आज भनेको हामी गाउँ खाने कथा खेलिरहेका छौँ, सो ढिला नगरिकन हामी चाहिँ साथीलाई सहभागी गराइहाल्छौँ। हेलो, नमस्ते हजुर।
27: नमस्ते हजुर।
26: नमस्ते हजुर। नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ। हाम्रो अर्जुनजी हुनुहुन्छ? हाम्रो श्रीरामजी हुनुहुन्छ। धेरै दिनपछि अब कुराकानी भएको होइन, योभन्दा अगाडि चाहिँ हाम्रो अर्जुनजीसँग पनि कुराकानी भएको थियो कि, सो श्रीरामजी र अर्जुनजीको आवाज चाहिँ सेम सेम भनेर सुरुवातीमा नै हाम्रो कुराकानी भएको थियो है।
27: त्यस्तो हुन्छ किन होला भने, किन होला कि हाम्रो टोन त्यस्तो लाग्यो, सोध त्यस्तो लाग्यो थाहा भएन होइन।
26: टोन भन्दा पनि तपाईँहरूको जुन बोल्ने आवाजको ठ्याक्कै भोइसको चाहिँ कड हुन्छ होइन, ठ्याक्कै आवाज अनि सँगसँगै तपाईँहरूको टाइमिङ पनि एउटै हुन्छ कि हामीसँग कुराकानी गर्ने, अनि सो त्यही भएर पनि होला कि एउटै एउटै राख्ने। अनि
27: हामी साथी पनि हौ होइन?
26: हजुर हजुर,
27: मिडियाकै साथी हौ हामीहरू, त्यही भएर होला कता पनि अलि अब मिडियाहरूमा सल्लाह अर्कोले गर्नु पनि श्रीरामजी हो भन्नुहुन्छ अरे उहाँलाई पनि।
26: हजुर हजुर हजुर, त्यही त अनि तपाईँको आवाज उस्तै उस्तै हुने, अनि योभन्दा अलि अगाडि जस्तो पनि हाम्रो अर्जुनजीसँग चाहिँ अब कुराकानी भइरहेको थियो, अनि हाम्रो श्रीरामजीसँग चाहिँ अलि छुटेको थियो नि त बिचमा, अनि त्यही भएर नि आवाज दिन चाहिँ गाह्रो परेको,
27: फुटाउनै पर्छ अब एउटै आइरहँदा नि
26: ल ठिकै छ ठिकै छ। अब धेरै दिनपछि भए पनि कुराकानी गर्न पाइयो, एकदमै खुसी लाग्यो। अनि हाम्रो श्रीरामजी सँगसँगै विराटनगरतिर भक्तपुरतिरको चाहिँ हालखबर के छ सुनाइदिनुहोस् न त।
27: अब अस्ति एकदम प्रचण्ड गर्मी थियो होइन?
26: हजुर हजुर।
27: अब अलिकति पानीले चुस्तो पसाउँदैछ है, अलिअलि सिमसिम पानी आउँदै,
26: त्यही त आज हिजोदेखि भनौ न गएदेखि पानी चाहिँ परिरहेको छ। अब यो समय अब अलिकति प्राकृतिक विपदको पनि अलिकति उच्च जोखिम चाहिँ हुन्छ होइन, त्यही भएर आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, विशेष गरी पूर्व जानकार भएर पनि बस्नुहोला। अनि रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
27: रेडियो प्रोग्राम मैले सुनेको छैन, अब हाम्रो पाटोबाट सुन्नुपर्छ होइन?
26: हजुर हजुर,
27: अब तपाईँको फ्रिक्वेन्सी त सुने भने फोन लगाएर तपाईँ लगाएर सुन्ने हो।
26: तपाईँ चाहिँ आज चौथो सहभागी साथी पनि हुनुहुन्छ, यसको अर्थ तीनवटा गाउँ खाने कथा गइसक्यो, 2, 3, 5 भने अब बाँकी भनेको 1, 4, 6, 7, 8, 9, 10 बाँकी छ, कति नम्बरको राखिदिने होला?
27: ए अहिले नम्बर घटाइदिनु अहिले, पहिला 20 आउँथ्यो होइन?
26: हो र, हामी चाहिँ 10 नै ल्याउँछौँ है, डेढ घण्टाको समयभरि अब 10 लिन सकिन्छ, सो हामीले चाहिँ 10 नै लिएर आउँछौँ है।
27: ओके ओके, हुन्छ हुन्छ हुन्छ, भनेपछि मैले जुन नम्बर लिएँ एउटा नम्बर लिनु पर्यो हुन्छ।
26: हजुर, बाँकी भएको 5, 3 र 2 बाहेक अरू जति नम्बर लिए पनि पाइयो।
27: ओके, नम्बर 7 दिनुहुन्छ
26: मिलो, नम्बर 7 अल द बेस्ट होइन। अहिलेसम्म साथीले गाउँ दिनु भएको छ, एकजना साथीले चाहिँ आफ्नो गाउँ फिर्ता लानुभयो, अब भक्तपुर चाहिँ सकेसम्म जोगाउनु होला है त। कालो ओडारमा सेता जन्ती के होला? फेरि पनि सुन्नुहोस् है, छोटो मिठो छ। कालो ओडारमा चाहिँ सेतो जन्ती छ अरे, धेरै छ अरे। मुख भित्रको दाँत होला त
27: हुनुपर्छ। ओडार यस्तै हुन्छ होइन, पर्ती हुने मिलेर बस्ने हो त्यही जस्तो लाग्छ है मलाई।
26: त्यसो भए यसमै लक गरौँ कि, समय चाहिँ टन्नेछ फेरि ल होइन जस्तो लाग्छ भनेर फेर्छु भने पनि फेर्न पाउनुहुन्छ।
27: होइन मेरो अब एन्सर त यही हो, तर यसको समय चाहिँ हजुरले पनि कति दिन गर्नुभएको छ भनेर चाहिँ मैले बल्ल सोधेँ है त।
26: यसको समय चाहिँ ट्याक्कै आधी सेकेन्डभित्र चाहिँ यहाँले जवाफ दिनुपर्छ कि, हामी नबुझ्दा जेलसम्म चाहिँ दोहोऱ्याइदिन्छौँ अनि त्यसपछि आधी सेकेन्डभित्र चाहिँ यहाँले चाहिँ जवाफ दिइसक्नु पर्नेछ
27: है। भइसक्यो, मेरो त दाँत भइसक्यो है।
26: दान भइसक्यो, यहीबाट अरू साथीलाई पनि यो जानकारी भयो भन्दै अहिलेको नानीहरूले जवाब चाहिँ गर्यो पैसा याद भन्ला के भयो त। कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो श्रीजीलाई। अब मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुनेर ल अहिले भने है त। तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ है त। नमस्कार, म हुनुहुन्छ श्रीरामजी भक्तपुरदेखि, र शैतवास मिलाएर पनि गइसक्नु भएको छ अनि यसरी ल्याउन सक्नुहुन्छ। अब टाढाको साथीहरूसँग जोडिन चाहिँ अलिकति गाह्रो पर्छ अनि कुराकानी गर्दै जाँदा कहिले कहिले लामो पनि हुनसक्छ है, सो अब भन्ने ढिला नगरिकन हामी फटाफट साथीलाई नै सहभागी गराइहाल्छौँ। नमस्ते, किन होला आवाज सुनिएको छैन? कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई। अनि के छ तपाईँको नयाँ नौला हालखबर लजरसी? मेरो पनि एकदमै ठिक ठाक छ भन्नुपर्छ है। अनि माटतिरको चाहिँ कस्तो छ त?
27: अब धुम्मा धुम्मा भएको छ, पानी हाल्ला जस्तो।
26: त्यही त आजको मौसम त्यस्तै त्यस्तो नै छ। अनि के छ अब यो पानीले गर्दा केही काम कार्य चाहिँ बिथोलेको छ कि छैन त तपाईँको ठाउँतिर?
27: बुझ्नु भएको छ, अब किसानहरूलाई पनि निकै गाह्रो भएको छ।
26: त्यही त कतिपय साथीहरूको चाहिँ अब अघि म यात्रा गर्दै गर्दा पनि कि आज त अब मेरोमा मेला थियो, बोलाउन पाइएन होइन, आज यो काम थियो त्यो काम थियो भनेको मैले पनि सुनेको थिएँ, सोधिहाल्नु मन लाग्यो है। अनि त्यही त हतार हतार छ अब यो समय, गाह्रो छ हो किसानलाई पनि। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? भर्खरै सुन्नु भएको है, भनेपछि हाम्रो लजरसी चाहिँ आज पाँचौ सहभागी साथी हुनुहुन्छ भने अब गाउँ खाने कथा बाँकी भनेको एक नम्बरको, चार नम्बरको, त्यसपछि छ अनि आठ नौ दस बाँकी छ, कति नम्बरको राखिदिने होला? एक नम्बर के भन्नुहुन्छ? ल एक नम्बरको चाहिँ म ढिला नगरी तपाईँमा आएको है राख्दैछु। एकदमै ध्यान दिएर सुन्नु होला, रमाइलो पनि छ। काँचो छौन्जेल हरियो पाकेपछि रातो, होस गरी खानु है उडाउला नि सातो के होला? फेरि पनि सुन्नुहोस् है, काँचो छौन्जेल चाहिँ हरियो हुन्छ अरे पाकेपछि रातो, होस गरी खानु है उडाउला नि सातो के होला? त्यस्तो चाहिँ जानेदेखि अब नआउदिनु पर्यो, नजानेदेखि तपाईँको प्यारो हिमाल गाउँ चाहिँ हामीलाई छोडिदिनु पर्यो। यो के सम्बन्धी भन्नुभयो? फ्रुट भन्नुभएको, अलिक फ्रुट नै चाहिँ पर्दैन नि, अब भेजिटेबल चाहिँ भन्नुपर्छ होला है, फलफुल नै त होइन, यो चाहिँ फलफुल चाहिँ होइन, तरकारी पनि भन्छ होला सायद। अनि त्यसमा पनि अब यो नभइकन चाहिँ हाम्रो खानपिन चाहिँ अधुरो रहन्छ कि, के होला त्यस्तो? अब हरियो हुन्छ अरे रातो हुन्छ अरे खायो भने सातो उडाउँछ अरे कि, सबैलाई चाहिन्छ नि, यो बिना त अधुरै हुन्छ ल, कसैलाई त झन् अझै धेरै एक्स्ट्रा खाने बानी पनि हुन्छ कि है। सबै सकिन लाग्यो, कहाँसँग हरियो रातो ल सातै उडाउने ल समय पनि ट्याक्कै सकियो भनेपछि आज मजाले भीमातिर चाहिँ घुम्न जान पाइने भयो है
27: हामी
26: ल बर्बाद त त्यस्तो साह्रो बर्बाद पनि नहोला होइन हामीले लिने त हो ल थ्याङ्क यू सो मच यसको सही जवाफ भन्नुभन्दा अगाडि चाहिँ अब अतिन गति नजाने गति त क्या
27: होला
26: क्या हो क्या हो यसको सही जवाफ सुन्यो भने चाहिँ ए भन्नुहुन्छ होला यसको जवाफ चाहिँ रहेको छ खुर्सानी हो कि खुर्सानी पहिला हरियो हुन्छ त्यसपछि रातो हुन्छ खायो भने चाहिँ सातै उडाउने गरेर पिरो हुन्छ नि त आज चाहिँ अब गाउँ खाने कथा खेल्ने भनेर गाउँ चाहिँ मजाले डुले जस्तो छ है ल अब केही छिन पश्चात भने अब खुर्सानीको कुरा आइहाल्यो एउटा डल्ले डल्ले खुर्सानी भन्ने गीत चाहिँ हामी सुन्दैछौँ रमाइलो गीत पनि छ अनि सुन्दै गर्नु होला अहिले भने छुटिनु पर्छ है ओके बाई बाई ल जोरस थापा आजै हुनुहुन्छ बिमार देखी है यसरी नै रमाइलो सँगसँगै हामी अब साथमा यस्तो मिठो मिठो गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ यो गीत सुन्नु पूर्व चाहिँ अब एकजना साथीलाई चाहिँ हामी सहभागी गराइहालौँ पहिला अनि बाँकी चाहिँ अब विश्राम पछि हुन्छ जस्तो लाग्छ है किनकि अब समयको तालमेल पनि हामीले चाहिँ मिलाउनु पर्ने हुन्छ अहिले भने साथी हुनुहुन्छ हेलो नमस्ते हजुर
27: नमस्कार
26: सुन्दैछु होला हाम्रो धर्मेन्द्रजी हुनुहुन्छ के रूपन्देही सँगसँगै हाम्रो धर्मेन्द्रजीको पछिल्लो समय असारे माहौलको नयाँ नौला खबर
27: यताको ठिक छ रुपाई गुरु भएछ मेरो त अहिले भए छैन अहिले गाउँमा रुपाई गरिराखेको
26: भनेपछि तपाईँकोतिर चाहिँ धान यो भन्दा अगाडि फलाउनु भएको थियो कि थिएन चैते धान
27: भन्छ
26: भनेपछि अब असारेबाट चाहिँ सुरु गर्नुहुन्छ है तपाईँकोतिर चाहिँ पानीको पहुँचको अब शैलता अथवा के छ सुविधा कतिको गाह्रो अप्ठ्यारो कतिको के छ
27: पानीको सजिलो हुन्छ प्रोब्लम हुन्छ
26: ए हजुर हजुर भनेपछि पानीको त्यति अप्ठ्यारो छैन दुःख मान्नु परेन उही हो अब सानो बेलामा चाहिँ आकाशबाट पर्यो भने चाहिँ कतिको गाह्रो हुन्छ त नि
27: आकाशबाट पर्यो भने राम्रो हुन्छ त्यो त अरू भन्दा मैले भयो नि
26: के भन्छ अब साह्रै धान रोपिसकेपछि चाहिँ रमाइलो हुन्छ हो ल ठिकै छ यो कुराकानी सँगसँगै अब पछिल्लो समय धेरै साथीहरू अब असारे काममा नै व्यस्त हुन्छ नि है सो सोध्नु मन लागेर सोधिहाले अनि अर्को कुरा चाहिँ आज प्रोग्राम करिन्छ सुन्नु भएको छ कि छैन
27: तपाईँले
26: भएको भए चाहिँ आज रूपन्देखि आफै लाने रहेछ नि त अब तुरन्तै अब अर्को पनि सुनौ
27: होइन
26: दस नम्बरको चाहिँ हाम्रो धर्मेन्द्रजीको लागि छोटो मिठो परेको छ है म राखिहाल्छु ढिला नगरी घन्टौँ हिँड्छ जहाँको त्यही अर्थ के होला घडी होला ल घडी होला त
27: हजुर
26: ल घडीमै लक गरौँ कि अब कसो गर्ने होला लगाउँ ल है मिलेन भने त फेरि तपाईँको त्यसो भए तपाईँको जवाफमा चेक गर्छ है त के भयो त
3: तपाईँको जवाफ मिलेन
26: किन होला मिलेन भन्छ त त्यही त घन्टौ हिँड्छ र त्यहीको त्यही अर्थ भन्छ अब घडी पनि हुन चाहिँ सक्छ तर मिलेन भने कि
27: घडी त फेरि गाँटो पनि हुन सक्छ त्यो पनि
26: त्यही त पनि हुन सक्थ्यो अब मिलेन भन्छ के अरे रूपन्देही लिनलाई चाहिँ अब बिगारेको पो हो कि त्यस्तो चाहिँ नहोला है अब त्यस्तो चाहिँ नहोला पहिला रूपन देखिदिनुहोस् अनि त्यसपछि अब किन के के गर्ने अब असारेको काम हामी गरिदिन्छौँ नि खुसी भएर दिनुहोस् न हो किन हो त्यही त भनेको सुन्दा त फेरि खुसी हुनु न जस्तो लागेर के ल ठिकै यति धेरै माया गरेर हामीले सम्झनुहुन्छ बोके पनि हाम्रो साथीहरू तपाईँहरू खुसी नै हुनुहुन्छ जस्तो लाग्छ हामीलाई है. अब घन्टौ हिँड्छ जहाँको त्यही अट्छ भन्दा फेरि अब ठ्याक्कै घन्टौ हिँड्छ भन्दा चाहिँ अब घडीसम्म पनि ठिक छ. तर यसको सही जवाफको रूपमा चाहिँ अब जाँतो नै किन भनिन्छ भन्दाखेरि अब घडी भनेको चाहिँ अब सुई अनुसार होइन घडी अनुसार के भन्छ त्यसलाई चाहिँ ब्याट्री अनुसार चल्ने कुरा पनि आउँछ. तर जाँतो भनेको त एकनाश रूपमा हामीले जति घुमाए पनि त्यही अड्डिने हो, जति घुमाए पनि त बस्छ भन्ने त होइन नि त.
27: यो पनि मान्यता दिन्छन् कि घडी पनि त्यही भएर मैले त्यही भन्थे, जाँतो पनि मलाई थाहा थियो कि त्यो पनि हुन्छ.
26: ल अब आज चाहिँ अब यहाँ रहिनछ त है, नेक्स्ट टाइम चाहिँ ल हाम्रो धर्मेन्द्रजीले चाहिँ घडी पनि भन्नुभएको थियो है भनेर हामी सम्झिन्छौँ है.
27: घन्टो अब मतलब घन्टा भरि हिँड्छ नि उसले, अब त्यहीँको त्यहीँ त्यो पनि हुन नै हो.
26: हजुर हजुर हुनलाई हो है,
27: पक्कै हो कि पक्कै हो यो पनि हो. अब तपाईँको त्यहाँ मिले त्यहाँ रहे नै छ, अब के गर्ने नै.
26: ल ठिकै छ त्यसो भए यसको बारेमा हामी सबै साथीबाट पनि जानकारी चाहिँ लिन्छौँ अनि रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म सुन्दै गर्नु होला.
27: अनि अर्कोचोटि फेरि यसलाई पनि मान्यता दिनुपर्छ है फेरि पछि पछि.
26: ल ठिकै छ, हाम्रो धर्मेन्द्रजीले भन्नुभएको कुरालाई मनन गर्दै हामी चाहिँ अब के र कसो खोज तलास गरेर भए पनि यसको निष्कर्ष चाहिँ हामी निकाल्छौँ है जसरी पनि. हुन्छ नि है, मन दुखाउनु चाहिँ पाइँदैन है. ल हस्नुहोस् अहिले भने छुटिनुपर्छ है धर्मेन्द्रजी. नमस्कार, उहाँ हुनुहुन्थ्यो रमाइलो पनि हुनुहुन्छ हाम्रो धर्मेन्द्रजी चाहिँ है. अब रूपन्देहीबाट सम्झाउनुहुन्छ अनि सधैँको शनिबारको एपिसोडमा चाहिँ हामीलाई सम्झिराख्नु भएको हुन्छ अनि कहिलेकाहीँ चाहिँ अब गाउँ खाने कथा खेल्दै गर्दा यो खालको कुराहरू पनि आउँछ नि त है. साथीहरूलाई चाहिँ अब यसबारे जानकारी छ भने पनि हामीलाई दिँदै गर्नुहोला. अहिलेको लागि भने अब विश्राममा जानुपर्ने बेला भइसकेको छ. अनि खुर्सानीको कुरा आउँदा एउटा खुर्सानीवाला गीत सुनौ भन्ने थियो नि त है. डल्दै डल्दै खुर्सानी राजन राज शिवाकोटीको चाहिँ लिरिक्स म्युजिक अनि उनको आवाजमा सजिएको यो गीतमा मेलिना राईको पनि आवाज छ. अनि यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ अनि हामीसँगै रहनुहोला है त.

0: If your workflow looks like 12 open tabs and 3 subscriptions,
1: this is Radio Dhurbarahi, 103.8 MHz. अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेलसौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
3: यसै यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ दाजुले त हुने मान सम्मान इज्जत भनेको
4: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसारी पसल खोजौला नि
3: सेन्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्र जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्फिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
6: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा दुर्बारही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौड़ा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871176069 राजु विश्वकर्मा 9871769
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
8: दिदी पनि नमजार झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
1: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0565900065 मोबाइल 9816633372
9: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor's program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both students can apply. Intake to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nalipur. Pokhara Trikatski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: Everybody. तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल कमला सजावटको सामग्री होइन पोखरामा किन जानुपर्छ र
2: हाम्रै बुढेगौडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ
11: त्यही पाइहाल्छौ। ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बार्गनी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
12: सडक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
13: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
12: घातक रोग जस्तै घुटु रोग, घुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रममा चाहिने जानकारी,
12: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846145।
16: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे। अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिस र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
15: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, सुकनागनदेखि 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
17: This is Radio Dhurbarahi, 103.8 MHz.

0: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै प्रोग्राम रहेको छ। कर्लिङ सायम र धेरै सहभागी साथीलाई स्वागत गर्न बाँकी नै छ, सहभागी गराउन बाँकी नै छ। सोधेर नगरी साथीलाई सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर।
1: हेलो
0: हेलो, नमस्ते हजुर। नमस्ते, नमस्कार। अहिले पनि हाम्रो अर्जुनजी हुनुहुन्छ हो, धेरै धेरै स्वागत छ है हाम्रो अर्जुनजीलाई।
1: अनि
0: काठमाडौँतिर चाहिँ आज पानी परेको छ कि छैन?
1: पानी परेको छैन, धुम्मको भइरहेको राति चाहिँ अहिले छैन,
0: अहिले चाहिँ छैन है। अनि हाम्रोतिर चाहिँ भर्खरै यस्तो हेर्दा फेरि पानी परे जस्तो छ, सो त्यही भएर सोध्नु मन लाग्यो। अनि के छ पछिल्लो समयको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त।
1: हजुर, नयाँ नौला सबै ठिकै छ, राम्रै छ। अब यस्तो चलिरहेको दिनहरू,
0: हजुर,
1: दिनचर्याहरू अब परिवर्तन चलेको त्यस्तो चलिरहेको भन्नु गर्छ। बरु हजुरको सुन्नु होला है, अनि खाना त भयो छैन।
0: हजुर, हाम्रो पनि खाना भइसक्यो होइन। अब दिनचर्या तपाईँले भने जस्तै नै अब हाम्रो साथीहरूसँग कुराकानी गर्न पाइहाल्छ, हाम्रो लागि त भन्दा ठुलो कुरो केही पनि होइन है। अनि आज झन् अर्जुनजीले पनि सम्झनु भएको छ, एकदमै खुसी पनि लाग्यो। अनि ल, हाम्रो नउठ्ने कारण भनेको चाहिँ अब कहिलेकाहीँ चाहिँ अब समय तालिका पनि नमिलेको हुनसक्छ होइन। कहिलेकाहीँ हामी प्रोग्राम गर्दै गर्दा अब विश्रामको समय हुनसक्छ, कहिलेकाहीँ गीत सङ्गीतको समय हुन्छ। यदि त्यस्तो भएको खण्डमा चाहिँ हाम्रो अर्जुनजीले चाहिँ टक्क लाएर आफूले सम्झिनु भएको हाम्रो स्टुडियोको नम्बर छ नि, जुन 0564142000 सहभागिता जनाउनुहुन्छ, त्यो दुईको ठाउँमा चाहिँ एक राखेर 0564141000 चाहिँ फोन गरिहाल्नु पर्यो है। शून्य पैसठी चार चौध दुई शून्य शून्यको बाटो भएर चाहिँ हामीसँग यहाँ अन इयरमा कुरा गर्नुहुन्छ भने, यदि अब तपाईँको नम्बर उठेन, यदि अब तपाईँले भनेको समयमा चाहिँ सम्पर्कमा आउन सकिएन भने चाहिँ यहाँले दुईको ठाउँमा एक राख्नु पर्यो अन्तिममा है। अनि 0564141000 चाहिँ हाम्रो अफिस नम्बरमा फोन गरिहाल्नु पर्यो है, आखिर के भएछ त भनेर बुझ्नु होला है त्यतातिर। किनकि कहिलेकाहीँ हामी आफै पनि साथीहरूसँग कुराकानी गरिरहेका हुन्छौँ, अब यो कुरालाई चाहिँ हामी यतै राख्छौँ किनकि अरू साथीलाई पनि सहभागी गराउन बाँकी नै छ है। सो अब आज गाउँ खाने कथा खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ? ट्राई गरेर हेरिहालौ, 4 नम्बरको 6 नम्बरको 8 र 9 बाँकी छ, कतिको राख्ने होला? 4 नम्बर र 6 नम्बर 8 र 9 नम्बरको चाहिँ बाँकी छ है, 4 वटा बाँकी छ कि हामीसँग, 4, 6, 8, 9। ल, 6 नम्बरको छोटो मिठो परेको छ हाम्रो अर्जुनजीको लागि, ध्यान दिएर सुन्नु होला। कान तान्दा मुख खोल्छ के होला, फेरि पनि सुन्नुहोस् है, कान तान्दा मुख खोल्छ के होला, जस्तो अचम्मको चिज जाँदै देखुन थैली भन्नुहुन्छ, थैली होला कि नहोला त बुझे अनुसार चाहिँ अब थैली हो जस्तो लाग्छ है। ल, अब तपाईँको जवाफ पनि चेक गरिहालौ, सही छ या गलत, समय त टन्डै छ है, फेर्नु भयो यहाँले फेर्न सक्नुहुन्छ। ल, तपाईँको जवाफ चाहिँ थैली भन्नुभएको छ, अब के भयो होला त म चेक गरिहाल्छु। कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो अर्जुनजीलाई। अनि अब रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म हामीलाई सुनेर साथ दिनु होला, अनि अहिले भने छुट्टिनुपर्छ है, अरू साथीलाई सहभागी गराउनु पर्छ। छुट्टिन्छौ अर्जुनजी, बाई बाई, नमस्कार। शुभ दिन। अर्जुन थापाजी हुनुहुन्थ्यो काठमाडौँदेखि हाम्रो नियमित श्रोता साथी, शनिबारको विशेष गरी अनि अरू बारहरूमा पनि उहाँले चाहिँ हामीलाई सम्झिराख्नु भएको हुन्छ, अनि रेडियो प्रेमी पनि भन्दा हुन्छ उहाँले चाहिँ, त्यसमा मजाले कुराकानीहरूको साथमा पनि जोडिनुहुन्छ। अनि अहिले भने फेरि पनि अर्को साथी हुनुहुन्छ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्ते, नमस्ते,
0: नमस्ते, नमस्ते। गाँधीजी कस्तो आवाज सुन्दैछु होला? प्रवीण तामाङ जी हुनुहुन्छ खोर्थाङदेखि, अनि खोर्थाङतिरको हालखबर के छ विशेष गरी, अनि अरू बारहरूमा पनि उहाँले चाहिँ हामीलाई सम्झिराख्नु भएको हुन्छ, अनि रेडियो प्रेमी पनि भन्दा हुन्छ उहाँले चाहिँ मजाले कुराकानीहरूको साथमा पनि जोडिनुहुन्छ, अनि अहिले भने फेरि पनि अर्को साथी

0: 머리라고 해서 여자 귀천이 그딴 질라디 들바자라 맞니 귀천이?
1: 아, 뭐.
0: 요 프로그램 마저 봐주는 기도 기본서 록 박아라니 봐요. 수로 아티마니 요기 때문에 버릴 석태 와라 그래서 락석이 아무로 서빈지 성을 그려가니 오다 거티고 뭔 벌써 더베라 요기
1: 아, 그건 좀 뭔 벌써 뭐라고
0: 그래도 아니 아니 싸워 니에 먼저 쩔는 거래요 아니 아드는 게 성립을 가르쳐 메스탄 빈서게 프로그램 콜링 타임마 아니 아마 록 박아고 가르쳐 말해서 아니 요기 때 아니 버릴 성에 아무로 서빈지고 라기 아니 그 당시에가 더블스나이 디노스니 아니 가운데 거다 처리하는 거사에.
1: 아니 가운데 거다 그게 다 보러 와고 오고 싶은 거.
0: 아무 번이 다음에 틱탁 사 만드는 거사에 사진지 아니 라디오 프로그램 쓰는 거 이거 사기 사이나. 아 선배 오늘 슬라바제 아니 선배 디노다 바키 사 사라 노 버티고 라니 올라. 사진지.
1: No,
0: no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, राजा भाइ न रानी पछाडी के होला जानि दिनुस उसको नाउ न जानि दिनुस सिजानी भन्नु भएको हो सिजानी भन्नु भएको छ अब यसमा ल गरिहाल्ने हो कि हो जस्तो लागेको होला
1: बाबु सिजानी
0: भन्नु न उनी भन्नु हुन्छ ल एकदम कन्फिडेन्स हुनुहुन्छ त ल एकदम भन्नुभएको छ ल ठिकै छ तपाईँको जवाफ चाहिँ म ढिला नगरी चाहिँ गरिहाल्छु समय त छ है फेरि फेरबदल गर्छु भन्न पनि पाउनुहुन्छ
1: होइन
0: ल होइन ल गरौँ पनि भन्नुभएको छ सुनौ तपाईँको जवाफ के भयो त
2: कंग्रेचुलेसन
0: हाम्रो सबिनजीलाई धेरै धेरै बधाई छ कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है नमस्ते भाइ भाइ सबैदेखि महान हुनुहुन्थ्यो सबिन तामाङजी हामीलाई सम्झाउनु भएको थियो खोटाङदेखि अनि शनिबारको एपिसोडको गजबको कुरा भनेको यही नै हो म साथीहरूलाई सुनाइराखेको हुन्छु नि त है अनि शनिबारको दिनमा चाहिँ हामी धेरै साथीहरूसँग कुराकानी गर्न पाइन्छ टाढाको साथीहरूले पनि सम्झाउनुहुन्छ खुसी लाग्छ अनि अब भने हामीसँग धेरै छैन दुईवटा बाँकी छ सो ढिला नगरी साथीहरूलाई पनि सहभागी गरिहाल्छु हेलो नमस्ते हजुर नमस्ते गान्धीजी कसको आवाज सुन्दैछु होला
3: आवाज कति सुन्दै भएको
0: कहाँबाट भन्नुभएको रे
3: सिन्धुलीबाट
0: यहाँको नामै भुले कि के थियो तपाईँ जस्तो नाम फेरि भनिदिनु पर्यो आवाज भर्तीजी है किन हाम्रो आवाज भर्तीजीलाई चाहिँ यति गाह्रो परेको तपाईँले माया मार्नु भएर हामीलाई ढिलो ढिलो सम्झनु भएर हो कि आवाजी बेला बेलामा सम्झिरहँदा अब यही कुरा निकालेर नि बस्नु भएन है आवाजी सिन्धुली खबर सुनाइदिनुहोस् अनि तपाईँको के कस्तो छ सुनिहालौ न त
3: एकदम ठिकठाक छ मौसम घुम्मिएको मान्छे घुम्मिएको छैन जे होस् तपाईँहरूसँग कुरा गर्न एकदम रमाइलो लागिरहेछ भनौँ न
0: ल यो रमाइलो समयमा हामीलाई सम्झनु भयो जोडिनु भयो हाम्रो आवासीलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामीसँग दुईवटा गाउँ खाने कथा मात्र बाँकी छ तपाईँले चाहिँ लकी नम्बर चुज गर्न पाउनुहुन्छ चार र आठ नम्बर मध्ये कतिको राखिदिने होला त नि ल झ्याप्पै चार नम्बरको ध्यान दिएर सुन्नु होला तपाईँको लागि म राख्दैछु रमाइलो पनि छ एक माना पिठामा तीन माना पानी दिनेलाई भन्दा खानेलाई हानि के होला फेरि सुन्नुहोस् है एक माना पिठोमा चाहिँ तीन माना पानी दिनेलाई भन्दा खानेलाई चाहिँ हानि हुन्छ अरे के होला त्यस्तो चिज जाने दिनुहोस् सुनाउ न जाने दिनुहोस् तपाईँको प्यारो प्यारो सिन्धुले हो ठाउँ समय सुरु हो झन् अब खानेलाई चाहिँ हानि हुन्छ अरे कि दिनेलाई भन्दा खानेलाई हानि हुन्छ अरे अब जाड होला जाड होला किन जाड भन्नु मन लागेको होला
3: अब त्यो खाएपछि भयो भने
0: हजुर हजुर कि तपाईँ तपाईँले पनि खानु भएको भएर भन्नुभएको त होइन नि

0: अनुभव जातले पाको खाने को भन्नु
1: अनुभव भने चाहिँ हाम्रो आवासी सँग पनि अनुभव चाहिँ छ है
0: एक्सपिरियन्स
1: यो खुसीको अनि रमाइलो अब धेरै सेवन गर्नु भएन सकेसम्म नगर्दा राम्रो पनि भन्छ होइन तपाईँको अनुभव पनि सुनाइदिनु भयो रमाइलो अनुभव सँगसँगै अब भने तपाईँको जवाफ के भयो त म चेक गरिहाल्छु है समय सकियो है कंग्रेचुलेसन यसको सही जवाफ चाहिँ जान्नै रहेछ है यहाँलाई धेरै धेरै बधाई छ भन्दै कार्यक्रम अन्तिमसम्म सुन्नु होला अहिले भने छुट्टिन्छ है नमस्ते उहाँ हुनुहुन्थ्यो आवास घर त्यही दिदी जातले पाएको हो भन्नुभएको थियो होइन अब हिजो त अब कुनै पनि परम्परा चाल चलन भनेको चाहिँ अब हामीले गरिरहेको हुन्छ नि आनी बानीबाट नै सुरु हुने हो होइन अब त्यसलाई चाहिँ अब हामीले जातको नाम पनि दिइन्छ अनि भनिन्छ कि अब यो चिज यसले गर्ने यो चिज यसले गर्ने तर यसले त्यसले भन्दा पनि अहिले चाहिँ अब हामी जस्तो परिवेशमा हुर्केको छौँ अब त्यही बानी जाने पनि हुन्छ नि त है यो रमाइलो कुराकानीसँगै जोडिनु भएको थियो कस्तो रमाइलो कुराकानी थियो अब भने हामी एकजना साथीलाई चाहिँ सहभागी गराउँछौँ अनि त्यसपछि चाहिँ आजको विजय साथीतर्फ पनि जान्छौँ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई दिँदै गर्नुहोला अनि हामीसँग पनि जोडिँदै गर्नुहोला अहिले भने साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर आवाज त बेसरी सानो आयो त पोलिटारबाट हाम्रो एकराजी चाहिँ हुनुहुन्छ तर तपाईँको आवाज कता गयो आज चर्कै बोल्नु भएको छ होला र आवाज एकदमै सानो आएको छ कसो गर्ने होला एकराजी हामी बोलेको कस्तो सुन्नु भएको छ तपाईँले हामी बोलेको चाहिँ सुन्नु भएको छ ढिला नगरी अन्तिम छोट मिठो कुराकानी गरिहालौँ तपाईँको आवाज चाहिँ सुन्न सकिएन सो अब आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन एकराजीले बिहानदेखि नै सुन्नु भएको छ है हामीलाई अनि बिहानबाट सुने सँगसँगै अब तपाईँ चाहिँ अन्तिम सहभागी साथी हुनुहुन्छ सो लकी नम्बर चाहिँ चुज गर्न पाउनु भएन आठ नम्बरको राख्छु ध्यान दिएर सुन्नुहोस् है आठ नम्बरको गाउँ खाने कथा चाहिँ हाम्रो एकराजीको लागि रहेको छ यस्तो खुट्टामा लगाए मान सम्मान टाउकोमा लगाए अपमान हुन्छ अरे के होला त्यस्तो चिज अब फेरि पनि राख्छु एकचोटि खुट्टामा लगाए मान सम्मान टाउकोमा लगाए अपमान के होला जाने दिनुहोस् उसको नाउनु जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ ल के होला त्यस्तो चिज भनिदिनु पर्यो जवाफमा चाहिँ तपाईँले जुत्ता भन्नुहुन्छ ल अब यसमा लक गरिहालौ है किनकि अब तपाईँको आवाज सुन्न पनि गाह्रो परिरहेको छ फेरबदल गर्नु मन छ भने चाहिँ गर्न पाउनुहुन्छ है ल यसैमा लक गरिदिनुहोस् भन्नुभएको छ म सुनिहाल्छु के भयो त जवाफ धेरै धेरै बधाई छ एकराजीलाई पनि रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है नमस्ते भाइ भाइ साथीहरूले चाहिँ आवाज पक्का पनि सुन्नु भएन है एकदमै सानो सुनिएको थियो उहाँ चाहिँ आजको अन्तिम सहभागी साथी पनि हुनुहुन्छ सो नामाकरण सँगसँगै हामी एउटा गीतको साथमा चाहिँ अब विश्राममा जान्छौँ अनि विश्राम अब गीतै राख्नु भ्याइँदैन हामी विश्राममा जान्छौँ विश्राम पश्चात विजय साथी पनि लिएर आउँछु जहाँ चाहिँ आज सहभागिता जनाउनु भएको थियो भीमादेखि हुनुहुन्थ्यो रोसिका लम्सालजी मान्देवदेखि हुनुहुन्थ्यो चन्द्रजी बागमारादेखि लक्ष्मी लम्सालजी त्यस्तै भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीरामजी भने भीमादेखि लजोरस थापाजी रूपन्दी देहीबाट हामीलाई सम्झाउनु भएको थियो धर्मेन्द्रजीले काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी अनि खोटाङदेखि हुनुहुन्थ्यो सबिन तामाङजी आवास घरतेजी हुनुहुन्थ्यो सिन्धुलीदेखि भने एकरा सामजनी मगरजी हुनुहुन्थ्यो पल्लोपुरी टाढदेखि र सबै साथी सँगसँगै आज धेरै साथीले सही जवाफ पनि मिलाउनु भएको छ र अन्त त एउटा कुरा जोडिहालौँ जहाँ चाहिँ अब धर्मेन्द्रजी चाहिँ रूपन्देहीबाट हुनुहुन्थ्यो उहाँको जवाफलाई चाहिँ हामीले गलत चाहिँ हो भनेर निस्काले पनि यसको निष्कर्षमा चाहिँ हामी त्यसलाई पनि सही गराउँदैछौँ किन कि अब घन्टौँ हिँड्छ जाँचो चाहिँ अर्थ भन्ने कुरो थियो अब जाँचो घट्टा चाहिँ मुख्य रूपमा रहेको छ भने अब हामी घडीलाई पनि सहर्ष स्वीकार्दै उहाँ सँगसँगै अब धेरै विजय साथी हुनुहुन्छ विजय साथी गराउन बाँकी नै छ यहाँले भने अब विजय साथी सुन्नको लागि चाहिँ अन्तिमसम्म हामीलाई सुनेर साथ दिनुपर्ने हुन्छ अहिलेको लागि भने छोटो विश्राम है त
2: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
3: मयम चिसापानी अनि बिचमा नझर्ने
2: अब त हरेक दिन बिहान आठ बजे काठमाडौँ बस पार्कको लोत्री महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
5: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
5: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
4: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 98564433, 98041-43628 र 98562-46446।
6: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरे फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजा त्यही बनेको छ।
4: शुक्लगण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
9: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
9: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाइ सबैको।
9: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324375।
5: This is Radio Dhurbarahi 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राममा गते सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको चाहिँ अब अन्तिम अन्तिममा पनि छौँ हामी, अनि जुन चाहिँ एउटा मेन काम त गर्न बाँकी नै छ है, जुन चाहिँ आजको विजय साथी गराउने। हामी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ, अनि बाह्र पछि एकजना साथीलाई विजयी गराउँछौँ, र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार आज रहेको छ। एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रिसाइकल रिचार्ज भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ मेमा अब सुनसादी पसल तुले गौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार, र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्जोलरी सबले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दे। सहभागी साथी मध्ये आज शनिबारको मात्र विजय साथी चाहिँ हुनुहुन्छ, के भन्छ अब साथीहरूले चाहिँ अब धेरैले जवाफ मिलाउनु भएको छ, त्यसमा पनि छोटो समयमा पनि अब एकदमै कन्फिडेन्सको साथमा चाहिँ मिलाउनु भएको थियो। खोटाङदेखि हुनुहुन्छ हाम्रो सबिन तामाङजी, र उहाँ सँगसँगै विजय साथी हुनुहुन्छ जहाँ चाहिँ शनिबारको सबिङ तामाङजी खोटाङदेखि, अनि फ्राइडेको चाहिँ शुक्रबारको चाहिँ पिरुङदेखि हुनुहुन्छ खगीमाया थापाजी, अनि बिहिबारको चाहिँ सर्लाहीदेखि हुनुहुन्छ उपासना घिसिङजी, र त्यस्तै गरी बुधबार चाहिँ अब साथीहरूसँग कुराकानी हुन पाएन, अनि मंगलबार भनेको चाहिँ खगीमाया थापाजी नै हुनुहुन्छ पिरुङदेखि, अनि सोमबारको एपिसोडमा चाहिँ साथीहरूको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौँ, अनि त्यसमा चाहिँ हामी विजय गराउँदैनौँ, र आइतबार भनेको चाहिँ लक्ष्मी लम्सारजी हुनुहुन्छ बागमारादेखि, र यसरी मसँग चाहिँ आज छजना सहभागी साथी चाहिँ हुनुहुन्छ, त्यसमा पनि विजय साथी, सबै साथीलाई चाहिँ धेरै धेरै बधाई छ। अब आफ्नो ठाउँमा एक हिसाबले विजय भइसक्नु भएको छ भने अब बाँकी रहेको छ, हामी लक्की ड्र मार्फत चाहिँ विजय गराउँछौँ, अनि को हुनुहुन्छ त आजको विजय साथी।

हजुर, आजको विजय साथी भन्ने हुनुहुन्छ, आजको शनिबारको एपिसोडको नै विजय साथी हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने हाम्रो सबिन तामाङजीलाई चाहिँ धेरै धेरै बधाई छ। खोटाङदेखि हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आफ्नो नम्बर चाहिँ यो एक हप्ताभरिमा 0765414100 चाहिँ हाम्रो अफिसको नम्बरमा चाहिँ यहाँले आफ्नो नम्बर टिपाइदिनु होला, जहाँ चाहिँ हामीसँग कुराकानी गर्नको लागि 0765414200 को बाटो भएर जोडिनुहुन्थ्यो भने दुईको ठाउँमा एक राखेर चाहिँ आफ्नो नम्बर टिपाइदिनु होला भन्दै यतिजेलसम्म सुनेर साथ दिनुभयो सम्पूर्ण सहभागी साथीलाई पनि विशेष धन्यवाद छ। र जाँदा जाँदै भने आजको मौसम पनि त्यस्तै नै छ, होइन त, अब सिङसिङ पानी परेको भन्ने खालको नै छ। सो ब्रुवेमा तिम्रो मायामा बगे मनसल प्रशान्त पौडेलका बाटो सजिलो सुमधुर गीतको साथमा आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन, फेरि भेटौँ।

0: This is Radio Dhurbarahi 103.8 MHz.
1: होइन आरुषी, आर्यलाई लिएर कतै हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी? मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाते सुन, बुलाकी, नौरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्ती, कन्थमाला, लुगामाला, हमिलमाला, न्यापुसुक, जापुसीको, तायोमाला, दुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्केटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुको साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, गुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ ब्याङ्कको एक घरमाथि बुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814553305।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो पोसाकको लागि भने
3: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डुलिन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्तक ब्याङ्कको ठिक पारिपट्टि, फोन 0665-93369।
0: This is Radio Dhurbarahi, 103.8 MHz.
4: Station 1.
0: Studio 5.
5: Aile, Madhyanako 12 bajyo.
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेपोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारले सातै प्रदेशमा ब्लू बस संचालनको प्रक्रिया अघि बढ़ाउँदै काठमाडौँ उपत्यकामा साझा बसलाई नै ब्लू बनाउने तयारी।
0: कक्षा 12 को मौका परीक्षा तालिका सार्वजनिक, सबै विषयको परीक्षा साउन 2 र 3 गते संचालन गरिने।
1: राष्ट्रपति केन्द्रीय समिति बैठक चितवनमा बस्दै कंग्रेस संसदीय दलले मन्त्रालयगत कामका विवरणमाथि समीक्षा गर्ने।
0: इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विरामको सहमति, आफूहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाहको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
2: मार्बलको पाइप जडान गरे घरले पनि के भन्दछ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: कसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब गाई, यो चाहिँ
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, साइड दिन आएको।
3: सामान राम्रो छ,
2: ढक्कै हुनु थाहा छ त्यसरी यो लिन आएको।
3: विदेशमा पनि फ्लो काट्छ,
2: जेफ्री प्रडक्टै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
1: अनि पाइप फिटिङको लागि मार्बलकै सर्भिसिङ गरिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
4: यो संसार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले महिलालाई लक्षित गरी 7 वटै प्रदेशमा ब्लू बस संचालनको तयारीलाई अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा संचालनको तयारी अघि बढ़ाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 वटा बस संचालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकारीमा कम्तीमा 7 वटा बसलाई ब्लू बसका रूपमा संचालन गर्ने योजना अघि बढ़ाइएको छ। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 वटा बस संचालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लू बस सेवा संचालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरेर साउन 2 र 3 गते पूरक परीक्षाको मिति तय गरेको हो। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ। तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्नेछ। बोर्डका अनुसार 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा हुनेछ। बोर्डले हिजो मात्र कक्षा 12 को नतिजा सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुनका लागि असार 29 गतेभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 रूपियाँ दस्तुर बुझाउनुपर्नेछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुरमा दिउँसो 1 बजी बस्ने गरी सभापति रवि लामी छानेले बैठक बोलाउनु भएको हो। चितवनको भरतपुरमै भोलि असार 7 गतेदेखि 9 गतेसम्म संचालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। पार्टीको पहिलो महाधिवेशन भोलि चितवनमै उद्घाटन हुँदैछ। चितवनमा हुन लागेको महाधिवेशनलाई राष्ट्रपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
1: नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दलका नेता भीष्मराज आङदेनबेले सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठकमा सरकारका काम कार्यवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयगत संयोजकले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कार्यवाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्। बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कंग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।
0: रातो मसिनानाथको रथयात्रा आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुँदैछ। ललितपुर महानगरपालिका चारका वडाध्यक्ष सन्तोष खड्काले जौलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको र प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने जानकारी दिनुभयो। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा भगवान रातो मसिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो। संस्कृतिविदहरूको अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मसिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदा मध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बेलुकी 5:30 बजे त्यहाँ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरूलाई समेत बोलाइएको छ। आहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नवलपरासीमा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका 2 चिसापानीमा काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुप र 01001X0665 नम्बरको बसलाई चिसापानीमा यात्रु ओह्राली सड़क मण्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको NA5X1905 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनय त्रिवेणी 6 का 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको, घाइते वहाँलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेका थिए। 32 वर्षीय मदन छेत्री, बस चालक बर्दघाट नगरपालिका 4 का 48 वर्षीय लक्ष्मण गेवाली र प्रतापपुर गाउँपालिका 9 का 35 वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइते मध्ये चालक गेवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका 3 का 23 वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 32 जना घाइते भएका छन्। BA2X6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर गढ़ी गाउँपालिका 7 अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकालाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। दक्षिणी लेबनानमा 47 जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण आक्रमण र हिजबुल्लाको प्रत्याक्रमणपछि यो सहमति सार्वजनिक भएको हो। यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरान बीचको ठूलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाको आक्रमणमा 4 इजरायली सैनिक मारिएका थिए। बीबीसीका अनुसार इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि त गरेको छ, तर सेनाका प्रवक्ताले आफ्ना बलहरूले तात्कालिक खतराहरू हटाउने काम जारी राख्ने बताएका छन्। हिजबुल्लाले आधिकारिक रूपमा युद्धविरामको पुष्टि गरिसकेको छैन, तर संगठनका महासचिव शेख नईम कासिमले हिजबुल्लालाई समाप्त पार्ने इजरायलको योजना असफल भएको बताएका छन्। रेस्क्यू अधिकारीहरूका अनुसार युद्धविराम शुरू भए यता लेबनानको नवातीय शहरमा मात्रै कम्तीमा 12 पटक इजरायली हवाई आक्रमण भइसकेको छ। घातक तनावले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको सम्झौता र परिस्थितिलाई पुनः नियन्त्रणमा राख्न असफल भइरहेको संकेत गर्दछ। यसअघि ट्रम्पको मध्यस्थतामा भएको समझदारी पत्रमा लेबनानका साथै अमेरिका र इरान बीच पनि युद्धविरामको घोषणा गरिएको थियो, तर जमीनमा त्यो लागू हुन नसकेपछि तेहरानले ट्रम्पमाथि इजरायललाई नियन्त्रणमा राख्न नसकेको आरोप लगाएको छ।
1: Thank you. अब खेल समाचार। ब्राजिलले फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध 3-0 गोलको जीत निकालेको छ। आज बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्यूज कुनाले 2 तथा भिनिसियस जुनियरले 1 गोल गरे। खेलको 23 र 36 मिनटमा गोल गर्दै ब्राजिललाई 2-0 गोलको अग्रता दिलाएको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै 3-0 को अग्रता बनाए। दोस्रो हाफमा हाइटीले बलमा नियन्त्रण बनाए पनि गोल गर्न भने सकेन। यससँगै हाइटी 1 खेल अगावै समूह चरणबाट बाहिरिएको छ। जीतसँगै ब्राजिल समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिलको 2 खेलबाट 4 अंक हुँदा समान 4 अंक भएको मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अब ब्राजिलले स्कटल्याण्ड र कोले हाइटीसँग खेल खेल्न बाँकी छ। यस्तै आज बिहान भएको खेलमा पाराग्वेसँग पराजित हुँदै टर्की समूह चरणबाटै बाहिरिएको छ। समूह डी को खेलमा पाराग्वेले टर्की विरूद्ध 1-0 गोलको जीत निकालेको हो। यससँगै 1 खेल अगावै टर्की प्रतियोगिताबाट बाहिरिएको हो। गैराती भएको समूह डीकै खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले 1 गोल गरे भने 1 गोल उपहार स्वरूप प्राप्त गर्यो। गैरातीकै अर्को खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकारले 7 प्रदेशमा ब्लू बस सञ्चालनको प्रक्रिया अघि बढ़ाउँदै काठमाडौँ उपत्यकामा साझा बससँग सहकार्य गर्ने तयारी।
0: कक्षा 12 मौका परीक्षा तालिका सार्वजनिक, सबै विषयको परीक्षा साउन 2 र 3 गते सञ्चालन गरिने।
1: राष्ट्रपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै कंग्रेस संसदीय दलले मन्त्रालयगत कामका विवरणमाथि समीक्षा गर्ने।
0: इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विरामको सहमति, आफूहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज।
8: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने। अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
9: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
9: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
10: यस्तै यसको बुवा, यसपालि अलिअलि गाउँ गाउँमा जानु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हुने, मान सम्मान इज्जत बढेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनसारी पसल खोजौला नि।
10: सन्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्र जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौडा, दूरबारही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871176069, राजु विश्वकर्मा 9807169742।
14: आज पनि भाटो लायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर फिलफिल मात्र बल्छ करारा मात्रै भयो
14: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
15: तिमीलाई पर्खिन बाहेक अरू केही आउँदैन के अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
16: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसङ्ग्र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
18: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
17: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460415530
18: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किन मुनी लगाएर हो
15: साँच्चै कि मुनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मुनी लाउने खालको छ
18: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
15: हुन्छ नि गुप पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्ष भएर बनाएको पनि
16: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
19: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
20: मेडम धुम्रपान भनेको के हो
19: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
20: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
19: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
20: अनि मैडम यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
19: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
2: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आयुर्वेद तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
22: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौड़ामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलीगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
23: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
24: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
25: प्रणाम, अभी अपने सुना तने रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dwarbarahi, 103.8 MHz.
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
0: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमा थिए, टिबिया सोरुम थियो नि।
2: हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
0: तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 38878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन होस् श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
5: प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भेटी बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना,
9: मोबाइल 98058535337 र 98068 15 800।
3: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाउँ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोपाइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98 111 56 606।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा रोड सप्लायर्समा जानुहोस् न, जगदेखि ढुलानसम्मका सबै सामान एउटै छनामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोपराइटर महेश थापा, फोन 065414236, मोबाइल 98568732 र 98460378302।
12: खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै। यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन
1: एक पाकेटले पेट भरिने के हो भने पक्कै यो हो बोनस चाउचाउ।

0: प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98562279।
1: ए सन्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सन्धी।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सन्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकनागनदेखि 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028828810, 98028828811 र 98028828816।
3: Admission open. Okra College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor's program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both students can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nalipur. Pokhara 3, Kaspi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: नाम अभी अपने सुनतने रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज़।

0: This is Radio Dhur Barahi, 103.8 MHz. इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेनकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहो
3: अनि यति बेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
3: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
2: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420
4: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
4: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुगोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
6: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
7: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
8: हजुर दान गरौ
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
10: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: Dabei schwingen wir uns auf Radio Globala hin. XFM-Bestwohl-Ort-Megahöß.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरण लिने देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाठे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900। निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आइभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968168887।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी, डाक्टर चुङमाया पुन,
3: पिरिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 फोन 0163-590-162-590-163।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र पटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुणदेखि दुई काछे पानी तडहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9800-11-32475।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुको साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9868-83522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल जाउँ।
1: हजुर, सिपिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, वुडिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्टेवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806-13-13-195 र 9847-15-368।
15: This is Radio Dhurbarahi 103.8 MHz.

0: Dabei schwingen wir uns auf Radio Globala hier, XFM-Busfunk, 8 MHz.
1: लाउनु होस् छिटो निस्क्यो अहिले फर्किन ढिला हुन्छ कि बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाबा एक सय तिन दशमलव आठ

स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाई डेलीगौड़ा हेल्पुस चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065 414 0008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: For me, Australian education and media services. Sekolah Kandaki Chan Turinoga Wakil Department Bawang Sunday Mulai Angkandami Pasaki Batis Chasi Kiranapi Do Angkandami Pasaki Batis Sunday Tiretta
2: के कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युन जुन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ओम भगवती मेटल स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछी पानीमा मेटल स्टील फन पार्कका सबै सामान चाहिने कति मजा एकै ठाउँमा तर्जनी पाइने
7: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
8: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
7: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
8: प्रोपाइटर ओंकार नागिला सम्पर्क 9856601013 9067729794
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेलपुर चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
11: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारगली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी

0: कार हेल्प पोस्ट लाइन दुलेगौड़ा
1: प्रोप्राइटर रबिन थापा संपर्क 9856033398 र 9845610950
2: दिने किन म यो छिमेकी त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
3: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
2: हिंसा सहेर नबसौं विभेद मुक्त समाज निर्माणमा जुटौं
3: जोसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
0: This is Radio Dhurbarahi 103.8 MHz

0: とか、シェイフンソース、ウィリオドーバーがヒー、エクサピンデストロフ、ウッチメグフズ。
1: शिक्षितों भविष्य बनाऊं योग्यता ले मात्र होइन अब सफलता का लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबै तिर काम लाग्ने शिक्षितों
2: हजुर रोजगारीको सुनाउनु अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ
3: स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलीगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
2: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
1: सम्पर्क दुलीगौडा एनआईसी बैंक भएको भवन फोन 9856443340 9801443628 र 9856642446
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यस्तो घरमा नदी भएन ए तिमी पो बस्ती गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरे क्या दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई पुन्चा सरू त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहालेँ प्रिया त पिएर जाऊ होइन हतार छ पछि आउँदै गरौँलाई हामी कहाँ स्टिलको प्रकारका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मेबेट सोफा लगायो पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलीगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9846062
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलीगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
2: दुलीगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
1: हामी कहाँ स्यामसुङ रेडमी ओप्पो ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ
1: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
2: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
1: फ्यामिली मेडिकलको बिचमा दुलीगौडा
5: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846056999 छ
6: चाहिने दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
7: ए भाइ पनि घरै हुनुहुँदो रहेछ त
6: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ
7: हाम्रो त बुढाले ल्याएका हुन्
6: मल पनि साह्रै राम्रो रहेछ
8: सुन त माइली घरपतिको सफल एक लिटरमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
6: ए हो र हस् भाइ म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: हाइजेनिक राज प्रणाली सुक्ला गण्डकी 8 सफल एक लिटर गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
9: हामीले खोजेको क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि.
10: अर्कै यो झुम्का हेर न है, कस्तो राम्रो फेसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मिलेर दुःख मात्रै पाइयो.
9: ल ल फटाफट खोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. हुन्छ नि मसँग पाइने रहेछ.
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रो सेवाहरू विगत श्रीमतीहरूको भिलेगौडाको सबैभन्दा पुरानो शिल्प छ.
10: कस्मेटिक पाउँदा खेलाउनुहरूको शिल्पिकता
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
12: उनले कहा कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हुन्छ तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620.
13: स्टुडियो
14: बातचितको साथमा बर्केवा कालिका सुनकारी पसल दुलेगौडा हेपो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुका साथै पुरानो गरगहना नयाँ गहनासँग साटपिड पनि गरिन्छ. प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301.
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार.
16: दूरबारही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आचार अक्षेत्र दुलेगौडा बिपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्. सम्पर्क 98461 49304.
18: नमस्कार. रेडियो ढोकाराखी 1.3 MHz दिउँसो 2 बजेको ढोकाराखीको स्वागत छ. अब समाचारहरू सुन्नुहोस्. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन प्रतिनिधि संख्या 4200 भन्दा बढी हुने भएको छ. प्रारम्भिक तथ्याङ्क अनुसार 4210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ. सचिवालयको संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3810 प्रतिनिधि देखिएको छ. यसमा 25 देशका प्रभाव सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने बहाली जानकारी दिनुभएको छ. विधानसभा सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ. यसका अतिरिक्त संघगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठले बताउनु भएको छ. आज बिहानसम्ममा गरिएको सचिवमाथि दावी विरोध दोहोरो पर्ने र छोटभोट भएमा त्यसमा समावेश गरी अन्तिम नामावली प्रकाशन गरिन्छ. राजपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापति र विधानलाई मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उहाँले जानकारी दिनुभएको छ. ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मर्सङको जलविद्युत आयोजनाको विद्युत गृहको निरीक्षण गर्नुभएको छ. मन्त्री श्रेष्ठले विद्युत गृहका विभिन्न संरचना उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिनुभएको हो. त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ. मन्त्री श्रेष्ठलाई आयोजनाका निम्ति प्रमुख शेर्पा हुसेनले विद्युत गृहका बारेमा जानकारी गराउनु भएको थियो. 70 MW विद्युत उत्पादन हुँदै आएको छ. काठमाडौँबाट सोध्नु खुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन्. पक्राउ पर्नेमा नुवाकोटको नाइपुन गाउँपालिका 5 घर भई अहिले बुढा नेतृत्व नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय बमबहादुर केसी रोहिता जिल्ला प्रहरी परिषद काठमाडौँको प्रवक्ता एवं प्रहरी उपनिषद पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ. युद्धमा अभौतिक मुद्रा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीकृत दबाव मार्गबाट खोजिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तर लाग्दो सोच्नु खुलेको 22 लाख रुपियाँ अमेरिकी डलर 40 र 10 खर्च गरेको तर रकम सीमित नगरेका क्षेत्रहरू 4 ठाउँ बरामद गरेको प्रहरीले जनाएको छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको झन्डै 2,000 USDT बालकको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका माथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याथप अनुमतिले आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भगवाले बताउनु भएको हो। तनहुँको देखभाल गाउँपालिकामा चट्याङ लागेर 8 दर्जन चौपाया मरेका छन्। देवघाट गाउँपालिका 5 शिखर बस्ने 55 वर्षीय भवीलाल गुरुङको गाईकोटमा चट्याङ परेका गोठमा रहेका चौपायाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरीलाई परीक्षण गरिएका पोसाक क्यामेराका अनुसार शुक्रबार राति 9:30 बजेको समयमा गुरुङको गोठमा चट्याङ परेको थियो। चट्याङ लागेर गोठमा बाँधिएका 4 बच्चा गोठ एउटा फल्फी र एउटा गाईको घटनास्थलमा मृत्यु भएको छ। घटनाबारे शनिबार इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जानकारी प्राप्त हुन साथ प्रहरी टोली घटनास्थल गोठमा खटिएको थियो। चट्याङबाट चौपायाको क्षति भए पनि मानवीय र घरको तर्फ भने अन्य कुनै क्षति नभएको सूचना अधिकारी केन्द्रले जानकारी दिनुभएको छ। खाल्साङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। विगतसम्म 2077मा एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सड़क योजना अन्तर्गत सड़क निर्माण गरिएको हो। संघीय सरकार अन्तर्गत सड़क डिभिजन कार्यालय बागमती अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पारी गरेका 4 वडाको स्थानीयलाई सफल भएको छ। चक्रपथ निर्माणका लागि 38,88,00,000 महालक्ष्मी हिमाली देवी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सड़क डिभिजन कार्यालय बागमती इन्जिनियर चक्रपथ भण्डारीका अनुसार खासाङ गाउँपालिकाको 4 वडाहरू जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन। विगतसम्म 2080 पुस 7 गते सम्पन्न भइसक्नु पर्ने खासाङ रिङ रोड सड़क बजेट अभाव हुँदा मार्फत चालु वर्षको असार 30 गतेसम्म कायम गरिएको थियो। आगामी आर्थिक वर्षको योजना तथा बजेटका लागि लमजुङका स्थानीय तहले तयारी तीव्र पारेका छन्। जिल्लाका 8 वटा स्थानीय तह आर्थिक वर्ष 2083-84 लागि योजना छनौट बजेट निर्धारण नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलनमा जुटेका हुन्। आगामी आर्थिक वर्षका लागि योजना छनौटसँगै बजेट निर्माणका लागि आवश्यक पर्ने आधारभूत नीति अवलम्बन गर्दै नागरिकको सुझाव लिइरहेको जिल्लाको स्थानीय तहहरूले जनाएका छन्। त्यसका लागि वडा तथा टोलहरूमा परामर्श र पालिका स्तरीय विषयगत छलफल चलिरहेको मसङ्गे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ। कुनै अभावको गुनासो आउन नदिन जिल्लाका स्थानीय तहहरूले तरा तयारीलाई तल्लो तहसँग पुर्याएको दावी गरेका छन्। नागरिकको प्रत्यक्ष सहभागितामा जोड दिँदै उनीहरूकै परामर्शमा योजना छनौट र बजेट निर्माणको तयारी गरिएको सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले बताउनु भएको छ। विगतका वर्षमा चाहिँ यसपटक पनि समय अनुसारको तयारी गरेको स्थानीय तह प्रमुखहरूले बताएका छन्। प्रत्यक्ष सहभागिता हुन नसकेका सरकारवालाहरूबाट पनि वैकल्पिक माध्यमबाट सुझाव दिने स्थानीय तहहरूको तयारी रहेको छ। संघीय र प्रदेश सरकारको अनुदान र गाउँपालिकाको स्रोतको पहिचानलाई प्राथमिकतामा राखेर योजना छनौट र बजेट निर्माणको तयारी गरिने पालिकाहरूले जनाएका छन्। स्थानीयका आवश्यकताका आधारमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम योजना र बजेट ल्याउने पालिका प्रमुखहरूले बताएका छन्। नेपाल मगर संघ शुक्लागुञ्जरी नगर समितिको पहलमा मृगौला पीड़ित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ। नगर समुदायमा आबद्ध विभिन्न टोल तथा समाजहरूबाट संकलित रकम शनिबार थापाको निकासी भिमाग 8 भागहरूमा पुगेर सहयोग स्वरूप हस्तान्तरण गरिएको हो। नगर समितिका अनुसार नगरभित्रका 24 वटा नगद समावेशबाट आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो। संकलित रकम विभिन्न समाजबाट प्राप्त सहयोग 2,10,460 हस्तान्तरण गरेको अध्यक्ष विश्व राणा मगरले जानकारी दिनु भएको छ। लामो समयदेखि मृगौला रोगसँग संघर्ष गरिरहेका आपको गुच्छामा सहयोग पुग्ने उद्देश्यले अभियान सञ्चालन गरिएको राणाले जनाउनु भएको छ। सहयोग रकम ग्रहण गर्दै बिरामी थापाले मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेको र चिकित्सकको सुझाव अनुसार करिब 22,00,000 रकम लाग्ने भएकाले सहयोग जुटाउनका लागि परेको बताउनु भएको छ। उहाँलाई आफै भाइ बुहारीले मृगौला दिनुपर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल नगर संघ सुप्लाकन्ती सहित विभिन्न इकाई समितिबाट आएका पदाधिकारीहरूले पीड़ित अमृत थापाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। कनौरको पास नगरपालिका 3 स्थित अनसन सरकारी नर्सरीको बिरामी अवस्थामा भेटिएका एक सहयोग पेटी व्यक्तिमा उतार गरी मानव सेवा आश्रम पठाएको छ। करीका अनुसार अन्दाजी 50-55 वर्ष उमेरका ती व्यक्तिले आफ्नो नाम घर तथा ठेगाना खुलाउन नसकेको अवस्थामा फेला परेका थिए। सहरी टोलीले उतार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमोली पुर्याएको थियो। अस्पतालमा आवश्यक उपचारपछि बास नगरपालिका सन्तको सम्मान भएमा ती व्यक्तिलाई थप हेरचाह तथा संरक्षणका लागि मानव सेवा आश्रम पोखरा पोचाएको प्रहरी नायक उपरीक्षक भदेविता प्रसाद घिमिरेले बताउनु भएको छ। साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल दिगो र निवारको वातावरणको वितरणको महत्वलाई जोड़ दिँदै यसको संवेदनशील विचार सामूहिक सोसाइटीको माध्यम वा राजनीतिक दबावको अनुसारको रूपमा प्रयोग नगर्न सुझाएको छ। गाजापट्टीको मानवीय अवस्थाबारे सुरक्षा परिषदको आपतकालीन सभामा अरब समूहको तर्फबाट गरिएको सम्बोधनमा साउदी अरेबियाले यस्तो बताएको जनाएको छ। प्यालेस्टिनी सवाल मध्यपूर्वमा द्वन्द्वको केन्द्रबिन्दुमा रहेको उल्लेख गर्दै साउदी अरेबियाले स्थायी शान्तिका लागि दुई राज्यको समस्या समाधान र पूर्वी जेरुसेलमलाई यसको राजधानी सिमाना र स्वतन्त्रता प्यालेस्टिनी राज्यको स्थापना आवश्यक रहेको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वनका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार सहयोग दिएको नयाँ विंग 747-8 विमान सार्वजनिक गर्न भएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड अमेरिकी डलर मूल्य बराबरको जङ्गल जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्न भएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नु अघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण प्रदान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा मिसन सञ्चार बन्दोबस्तीको सहयोग र अनन्त प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिनामा कतारी शाही परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयले एयरफोर्स वनको हिस्सा बनाउन उपहार दिएको थियो। दिउँसो 2 बजेको ठगराहरूलाई सबैलाई सकिएको छ। समाचार पक्षबाट म श्रेयाको विदा हुने आज चाहन्छु।
13: तपाईँको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0364-14-100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
19: यसपालि अलिअलि घर गर्न जानु पर्यो। पैसा पनि जम्मा भएकै छ। दार्जिलिङ त हुने मान सम्मान इज्जत भनेको
20: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
19: सन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि घुरा। छापावाला सुनका गहना राशि अनुसारका पत्र जडित हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने। अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकले उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलतासँगै दुलेगौडाको बन्किया चोकमा निशाङ्क धनलक्ष्मी सुन्चारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
0: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: सन्ध्या धनलक्ष्मी सुन्चारी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दूर बाराही मन्दिर जाने जीपलाई नधारी शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि तपाईँको राम विश्वकर्मा 9871760069 राजु विश्वकर्मा 9087769142।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
23: धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, तक्कर जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
22: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आम्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
23: मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथीभाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नपस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
24: यसको हतारमा कता हो?
19: ए प्रदीप, हेर न, दिएको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
24: ल, तिमी त गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुन्चारी पसल।
23: हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यो त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ।
24: अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडातिर नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भत्ता दिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको छ।
25: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
26: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
25: सम्पर्क बन्केवा कालिका सुनचाती पसल, दुलेगौडा बन्केवा चौक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहप्रास, मोबाइल 9847578528 र 9908161142।
27: सबै पसलबाट बुढा बिजारिया थियो, थाहा छ। पहिले पसल त अनि नि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
19: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछ।
27: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल किलो र सुच्छ खारी तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछी पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142022 र 9860621692।
28: सिप सिकाउ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकाउ।
19: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ।
1: स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलीगौडामा सुरु हुँदैछ। केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
2: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराए। अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
2: सम्पर्क दुलीगौडा एनआईसी बैंक भएको भवन। फोन 98564433 98041-43628 र 98562-46446।
1: हेर्दा हेर्दै दुलीगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेन छ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डुलिन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलीगौडा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलीगौडा, माछा पुष्प बैङ्कको ठिक पारिपट्टि। फोन 0635-90-369।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज।

Thank you.

0: 아주 예쁜 스타. 드실게 가볼 내겠어. 아마 뉴로로토 오빠짤 옥사람이 온차. 10,000 반다버리 미라미 또 스포폴 오퍼레이션 가르카 안호비 라자박 닥터 यम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरानो पृथ्वी चोकमा आउनु भएको छ नि
1: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्या अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही खाने
0: 28 वर्षदेखिको अनुभव न्युरो आइसियु तथा ओटीको सुविधा भएको सब जानकारीका लागि 0168-585-95-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा पसल सरेको सूचना शुक्ला गण्डकीका ठुलो दौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको बोस एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर ठुलो दौडाबाट भित्र दिल्ली पसल परि इन्टर प्राउडिस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछ प्रोपाइटर मिन बहादुर सुनार 98-253-99-100-122 98-058-00-8 र 98-470-2-240-246
2: कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको पछि काटे छन् कि क्या हो
3: दिदी पनि लगभग झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
1: हजुर हामी कहाँ विवाह भोज पिकनिक प्रतिबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा साथै प्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा कुखुरा बिक्री गरिन्छ अन्य विकासको तुलनामा यहाँ पुरस्कार सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको हृदयमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस खुले गौडा प्रोप्राइटर पृथ्वीराज गर्पौला फोन 0-65-590-65 मोबाइल 98-61-34-372 शुक्ला जिल्लेपा क्षेत्रमा निर्माणाधीन गुप्तेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेपार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

through your back.

von Levan Bernard. Levan Bernard, Sie waren

Вот они, то всеми целью мы просто

डेल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनु भएको छ। चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै वहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमा मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर पद अनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यवसायको दक्षताले मात्रै देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको शुरू गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक सुवीर सिंहका अनुसार स्नातक तहमा 1836, स्नातकोत्तर

0: चाहिए मैं अपनी हमें रही संग्रह
1: बैठे बिजली झुंझा

Radio 2 Radio.

Gracias.

Si usted sabe que con alguien, pues está en más que tiene un

0: Recent Antonio Bazapan Sumisha Paita Dampati Hantanagi, Pusiko Tabai.
1: Lamusome Viki Santan of Haita Dampati Hula Lachitigiri. Sistila, I youth of a fertility center of Gina Patan Pokerama Pavido. Boristo, recent Anton Bishop of Yata to the Ponu Viratan. Adami Pasatira with his turning part, Billion was fast economic to the Dorama and the Pucha. Some non deep Sumisha of Haita Dampati, the Pusar Tapora Mersabiro, Moka to Five and Minuna, Harvey to Unwood Gabasho.
0: This is John Karikalagi, Virendra Swasthya Clinic, Lavanda Gitsa, Julie Gowda, Phone, Sunyapa City Chart, Chanta Dripse Tatis, Mobile, Antana Vitsa, Atata, Exiti Arts, Sapasi.
2: हामीले खोजेको क्वालिटीको सामान त यहाँ त रहेछै होस् नि
3: के यो जुन त हेर न है कस्तो राम्रो
2: पैसा भए कस्मेटिक हुन्छ हुने
3: अन्त अन्त मिलेर दुःख मात्रै पाइयो
2: ल पटक्क बुझ हामी पैसा युज गर्ने अनि पैसाको लागि पनि यहीँबाट लैजानु पर्छ है हामीसँग मसँग पाइने रहेछ
3: हो त है सामान लिन टाढै किन जानु पर्यो र
2: हाम्रो सेवाहरू विगत के होस्तो चाहिँ रहेको भुले गौडाको सबैभन्दा पुरानो रोज छ
3: कस्मेटिक पार्क त खेल्न हर्ताको
1: सिल्पिकेता ग्राहकको चाहना नै हाम्रो केजरीवाल कस्मेटिक पसल दिलीगुडा भित्री बजार
2: मैले कहा कस्मेटिकको पारेको सुस्तो सामानहरू थोक मूल्यमा पाउनुपर्छ कि मान्छेको थोक मूल्यमा बिक्री गरिन्छ
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 62 220
0: This is Radio Durbar, 93.8 MHz.

0: यह 2083 बैसाख 2 गतिविधि असार 7 गति समय देशभर राष्ट्रीय आर्थिक गणना संचालन उद्योग व्यापार व्यवसाय सह संस्था में आने गणक तथा सुपर वीक्षक सत्य तथ्य विवरण उपलब्ध कराई गणना सफल करने संबंधित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। सरकारले उपलब्ध गराएको पूर्ण र सही विवरणले देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पार्छ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली राखेपानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली शुक्ला गण्डकी 2 गाछेपानी नयाँपुर र केवलधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजान गुरुङ। मोबाइल 9855 88461 र सिजन गुरुङ 9705440900।
4: सडक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत 5 से 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिएको छ।
4: घातक रोग जस्तै हुटु रोग, हुटुको शल्यक्रिया, क्यान्सर, मृदुला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र त्यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल नाथुङ्गा पोखरा फोन 061-5,94,5,94,5,82,7,78।
6: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौँ। बेल्चो तारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
7: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीकार महिला विकास बहुदेशीय सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछ। साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
7: अनुरोधक श्री खैरनीकार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीकार।
8: ए बुढी, तिमीले फुलेर सबै घर बनाएर त खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल कमला सजावटको सामग्री त पोखरामा किन जानुपर्छ? हाम्रै भुलेगोडा बजारको हेल्पु सुपमा फुलेको त भिलेज गार्डनमा छौ न, तिमीले जे बुझ्यौ
9: त्यही त्यही पाइहाल्छौ। ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घरभित्र होस् या बाहिर कार्बनवाद बार्गेनिङ सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन
5: शुक्लगण्डकी चार हेल्प होस्ट प्लान दिलेगौडा
7: टुपाइटर रबिन थापा सम्पर्क 9856333998 र 9845010950
5: This is Radio Dhurbara,
7: Wanchit Bargani. Savai tira lagauna milne akarshak birwa, gamala, bagaicha ma prayog hune saman ra birwa ka lagi awashyak mal ra aushadhi chahiyema hamilai samjhanuhos.

Johnny.

0: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: हम भगवती मेटल छिटो गुण स्तर का सामान पाना लाई गाछ पानी में मेटल स्टील फन पर सब सामान चाहनी कति मजा एक पर जलिनी पानी
2: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टिल उद्योग।
3: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्किङ स्ट्यान्ड फलामो स्टिलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टिलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
2: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइटका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9856603 9800769794।
4: हजुर बाबु आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्नु चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रतिदिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको मान्यता अध्ययन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। घोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा प्रोपाइटर दिव्य मल्ल ठकुरी 9800558142 दिपेश मल्ल ठकुरी 9800558143 दिप मल्ल ठकुरी 9800558143।
5: कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पानीको पत्ती पाएको छन् कि क्या?
4: दिदी पनि मजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर निराशा त सुत्या सुती त्यो सालबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह भोज पिकनिक प्रबन्ध पार्टीको लागि आवश्यक होटल खासी कुखुराको मासु अन्डा सर्फेट प्रोजन बाबा किमा र फ्रेन्च फ्राई होल्सेल तथा कुखुरा बिक्री गरिन्छ। अन्य विकासको तुलनामा यहाँ पुरस्कार सरकार शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी गेस्ट हाउस धुलेगौडा प्रोप्राइटर तीर्थराज घरकौला 0565 5965 मोबाइल 9816 3 3

Thank you.

नमस्कार रेडियो ढोलबाराही 103.5 MHz को साँझ 5 बजे को ढोलबाराही कार्यक्रममा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodharbarahi.com.np र हाम्रो पात्र मोबाइल एपमा विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। गण्डकी प्रदेश सभा नियमावलीमा व्यवस्था भए अनुसारको अधिकारहरू प्रयोग गर्न नपाएको भन्दै प्रदेश सभा सदस्यले सरकारको ध्यान आकर्षण गराएका छन्। हिजो पोखरामा बसेको प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनसरोकारको विषयमा सोधिएका प्रश्नको उत्तर नआएको र नव जनजीवनको विभिन्न क्षेत्रमा जोखिम बढेको बताएका थिए। गण्डकी प्रदेश सभा नियमावली 2080 नियम 39 र 45 दिएको अधिकार कार्यान्वयन नभएको भन्दै दमयन्ती रुचालले संसदमा विशेष जोड दिनुभयो। उहाँले प्रदेश सरकारको कार्य क्षेत्र र उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको विषयमा लिखित मौखिक प्रश्न सोध्न पाउने स्पष्ट व्यवस्था भए पनि त्यसको पालना नभएको बताउनु भएको छ। यस्तै गरी बैठकको शून्य तथा विशेष समयमा मौखिक रूपमा उठाइएका कुनै सार्वजनिक महत्वका प्रश्नको उत्तर वा फलोअप के भइरहेको छ भन्ने कुरा आजसम्म स्पष्ट हुन नसकेको उहाँले बताउनु भएको छ। संसार भएका लोकतान्त्रिक संसद र नेपालको प्रतिनिधि सभामा पनि यस्तो अभ्यास भएको स्मरण गराउँदै उहाँले नियमावलीको भावना अनुसार तुरन्त प्रश्न दर्ता गर्दा सुरु गर्न समेत माग गर्नु भएको छ। नियमावलीको तर्फ 45 को मर्म अनुसार लिखित उत्तरको त्रैमासिक रूपमा प्रकाशन गर्ने व्यवस्था तथा सचिवालयले मिलाउनु पर्ने उहाँले जोड़ दिनुभयो। यसै गरी पोखरा महानगरपालिका वडा नम्बर 33 को सिम्पानीदेखि अर्पण बिमरा गोटमासी क्षेत्र पूर्वी डाँडा क्षेत्रमा विद्युतको नाङ्गो तालको कारणले सर्वसाधारण जोखिममा भएको राजकुमारी पुकेलले जानकारी गराउनु भएको छ। यस्तै सड़क दुर्घटनाको भयावह अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दै सांसद सरस्वती गुरूङले चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो साता पोखराको सिर्जना चौक बत्तीको राजीव बास्कोला डाँडाको नाकिङ मुस्लिम बहादुर पत्री र शुक्ला गण्डकीमा अवरूप नेपानीको दुर्घटनामा मृत्यु भएको उहाँले तथ्य प्रस्तुत गर्नुभएको थियो। गण्डकीको सड़क र राजमार्गहरू स्तरवृद्धि भएर चिल्लो बने पनि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन नहुँदा सड़कहरू जीवन मारा बन्दै गएको उहाँले बताउनु भएको छ। त्यस्तै गर्मी बढेसँगै फैलन सक्ने सरुवा रोगको जोखिमप्रति सांसद सीता कुमारी सुन्दासले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले स्थानीय संघ समन्वय गरेर प्रदेश सरकार र सम्बन्धित निकायबाट समयमा नै आम नागरिकलाई जनचेतना अभिवृद्धि गराउनु पर्नेमा जोड दिनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसदीय दल कार्य समितिको बैठकमा सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेन्देको अध्यक्षतामा सिंह दरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेको प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्ने संसदीय दलको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप चौधरीले बताउनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वको विषय र जनजीविकाको स्वरूपलाई सम्पूर्णमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कांग्रेसले सरकारको समय कमजोरीमाथि निरन्तर प्रवर्तन गरिरहेको दावी गर्नुभयो। सरकारले प्रतिपक्षीको आवाज नसुन्ने त्यसको मूल्याङ्कन नागरिकले गर्ने पनि उहाँले बताउनु भएको छ। तनहु जिल्लाका 10 वटा स्थानीय तहलाई पूर्णत्व सुनिश्चित तथा दिगो बनाएको घोषणा गरिएको छ। चालू आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णत्व सुनिश्चित तथा दिगो बना घोषणा गर्ने लक्ष्य अनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन्। आबु खैरनी गाउँपालिकालाई निर्वाह पूर्ण सुनिश्चित तथा दिगो बना घोषणा गरेसँग जिल्लाको सबै पालिका पूर्णत्व सुनिश्चित भएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुका पूर्व अधिकृत शंकर बाबु अधिकारीका अनुसार भानु नगरपालिका शुक्ला गण्डकी नगरपालिका पेमा नगरपालिका व्यास नगरपालिका मेघली गाउँपालिका कन्यापुर गाउँपालिका घिरिङ गाउँपालिका देवघट गाउँपालिका आबु पैरिनी गाउँपालिका र रिचिङ गाउँपालिकालाई पूर्णत्व सुनिश्चित तथा दिगो पनि घोषणा गरिएको छ। अब केही दिनभित्र नै तनहु जिल्लालाई नै पूर्णत्व सुनिश्चित जिल्ला घोषणा गरिने
उहाँले बताउनु भएको छ। पालिकाभित्र रहेका 16 महिनादेखि 59 महिनासम्मका बाल बालिकाले 15 महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि सम्बन्धित पालिकालाई पूर्ण खोप सुनिश्चित कम्तीको पनि घोषणा गरिने व्यवस्था रहेको छ। स्वास्थ्य कार्यालयका अनुसार पूर्ण खोप अभियानले बाल बालिकालाई विभिन्न पदुवा रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ। जिल्लाभरि खोप कार्यक्रमको प्रभावकारी बनाउन स्थानीय तह स्वास्थ्य संस्था र समुदायबीच सहकार्यलाई आज सुदृढ बनाउँदै लागि नै बितेको 11 महिनामा 7 लाख भन्दा धेरै परिचय बेनी जोङसोङ सड़क भएर मुस्ताङ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। मेग्दीको सिमानामा पनि मुस्ताङको इतिहासमा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्ममा 7,5,754 जना परिचक मुस्ताङ प्रवेश गरेको प्रहरीले जनाएको छ। उनीहरू मध्ये 2,44,830 परिचक विदेशी रहेका छन् भने गएको वर्ष 12 महिनामा बिग्रिएको परिचक 11 महिनामा नै बिग्रिएका छन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने टेकनाथको दैनिक जनसङ सडक भएर मुस्ताङ भित्रले नाकाम पर्ने भाषामा प्रहरीको गाडी मार्फत भित्रने परिचकको उल्लेख राख्ने गरेको छ। 11 महिनामा 2 काङ्ग्रेस सहित 1,51,160 गाडी मुस्ताङ प्रवेश गरेका छन्। भारत सरकारले दिएको दलों प्रस्तुत गर्ने नीतिका कारणले गर्मीमा पोखरा मुस्ताङ लगायतको ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ। लगातार 4 दिन सार्वजनिक रूपमा परेको जेठको तेस्रो हप्ता नेपाली पर्यटकको रुझाउमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारणले पनि जनसङ सडकमा पर्ने पनि गलिसको तातो पानी दानाका बोतलहरू भरि भराउ भएको थियो। यस्तै वैशाखको जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो पनि बढ़ी भएको छ। गण्डकी प्रदेश सरकारले तनहुँको व्यास नगरपालिका 5 स्थित भएको मान्यङकोटमा परिचित उपविधा निर्माणका लागि 30 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकार अन्तर्गत एकीकृत सेवाकारले तनहु मार्फत उक्त योजना कार्यान्वयन गरिने भएको हो। मान्यङकोटलाई थप व्यवस्थित तथा आकर्षित परिचयको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वधार निर्माणका लागि बजेट व्यवस्था गरिएको जनाइएको छ। मानवकोटले पछिल्लो समय पहिरो र मनमोहक सूर्योदय अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको रुझाउने पर्व आएको छ। मानवकोटबाट देखिने हिमश्रृङ्खला पहाड़ी दृश्य र प्राकृतिक सौन्दर्यताले पर्यटकलाई आकर्षित गरिरहेको छ। तनहुको देवघाट गाउँपालिकामा चट्याङ लागेर आधा दर्जन चौपाल मरेका छन्। देवघाट गाउँपालिका 5 शिखर बस्ने 55 वर्षका पतिलाल गुरुङको गाईकोटमा चट्याङ पर्दा गोठमा भएको चौपाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नागरिक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति 9:30 बजेको समयमा गुरुङको गोठमा चट्याङ परेको हो। चट्याङ लागेर गोठमा बाँधिएका 4 गोटा एउटा पशु एउटा गाउको घटना स्थलमा मृत्यु भएको छ। घटनाबारे आज इलाका प्रहरी कार्यालय देवघाटमा जानकारी प्राप्त भएको र प्रहरी टोली घटनास्थलतर्फ खटिएको जानकारी प्राप्त भएको छ। चट्याङबाट चौपाएको क्षति भए पनि मानवीय र घर गोठतर्फ भने अन्य कुनै क्षति नभएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षामा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाबमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनु भएको छ। मन्त्री पोखरेलको अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँमा लग्नुपर्ने व्यवस्था भएको थियो भने यस वर्ष सम परीक्षण सम्बन्धित ठाउँमा नै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकि राख्ने प्रवृत्ति नियन्त्रण गरेर परीक्षण प्रक्रिया समयमा नै शुरू गरिएकोले त्यसका कारण गरिएको परीक्षण पढ्न नमिल्ने उहाँको भनाइ रहेको छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासकीय तथा प्रक्रियागत ढिला सुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
पार्टी परीक्षक स्थिति वर्तमान सरकार ने गरेको निर्णय नभई गत वर्षको पूर्व परीक्षादेखि नै लागू भइसकेको र यस सम्बन्धमा सरकारले कुनै नयाँ निर्णय नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो। तनहुँको व्यास नगरपालिका केन्द्र स्थित अनसन चौतारी नजिकै बिरामी अवस्थामा भेटिएका एक सहयोगपक्षी व्यक्तिलाई उद्धार गरेर मानव सेवा आश्रममा पठाइएको छ। प्रहरीका अनुसार अन्दाजी 50-55 वर्ष उमेरका ती व्यक्तिको आफ्नो नाम छ तथा ठेगाना खुलाउन नसकेको अवस्थामा फेला पारिएको थियो। प्रहरी टोलीले उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल दमौली पुर्याएको छ। यस्तै अस्पतालमा आवश्यक उपचारपछि व्यास नगरपालिकाको समन्वयमा ती व्यक्तिलाई थप उपचार तथा हेरचाह र संरक्षणका लागि मानव सेवा आश्रम पठाइएको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनु भएको छ। नेपाल नगर संघ शुक्ला गण्डकी नगर समितिको पहलमा मेरिकोमा पीड़ित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ। नगर समुदायमा आगत विभिन्न टोल तथा समाजबाट संकलन गरिएको रकम शनिबार आज थापाको निवास बिमा आठौं भागहरूमा पुगेर सहयोग स्वरूप हस्तान्तरण गरिएको हो। नगर समितिका अनुसार नगरभित्रका 15 नगर समितिबाट आर्थिक संकलन अभियान सञ्चालन गरिएको हो। संकलित रकम विभिन्न समाजबाट प्राप्त सहयोग 2,10,407 रूपियाँ हस्तान्तरण गरिएको अध्यक्ष विष्णु राणा मगरले जानकारी दिनुभयो। लामो समयदेखि मृगौला उत्सङ्ग सङ्घर्ष प्रतिज्ञा थापाको उपचारमा सहयोग हुने उद्देश्यले अभियान सञ्चालन गरिएको राणाले जनाउनु भएको छ। सहयोग रकम ग्रहण गर्दै बिरामी थापाले मृगौला प्रत्यारोपण गर्ने तयारीमा भएको चिकित्सकको सुझाव अनुसार आजै करिब सुझाव अनुसार जम्मा करिब 22,00,000 रकम लाग्ने भएकाले सही जेटाउन लागि परेको बताउनुभयो। उहाँलाई आफ्नै भाइ बुहारीले मृगौला दिने प्रक्रिया अगाडि बढाइएको छ। नेपाल नगर संघ शुक्ला गण्डकी सहित विभिन्न इकाई समितिबाट पुगेका पदाधिकारी अरूले पीडित अमृत थापाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 23 मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिएको छ। अपरेशन 363 अन्तर्गत बुधबार राति गरिएको चेकजाँच पत्रमा स्वरूप परिवर्तन गरिएको ईश्वरी साधन नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्की र मातृत्व कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराका विभिन्न ठाउँमा सवारी जाँच गरेको थियो। नियन्त्रणमा लिएका मध्ये 11 मोटरसाइकल वडा प्रहरी कार्यालय गैदानबाट खटिएको टोलीले समातेको छ। यस्तै वडा प्रहरी कार्यालय कामको टोलीले 4 जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले 8 मोटरसाइकल नियन्त्रणमा लिएको बताएका छन्। नियन्त्रणमा लिएका सबै स्वाभाविक साधनमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंसिरको 26 28 गतिसम्म 55 केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। आदेशी राजेन्द्र लिङ्गेनको अध्यक्षतामा असारको 5 र 6 अर्थात हिजो र आज बसेको केन्द्रीय कार्य समितिको बैठकले यसको निर्णय गरेको हो। बैठकले सरकारको प्रारम्भिक कार्य सम्पादनमाथि प्रश्न उठाउँदै सुशासन पारदर्शिता र जवाफदेहिताको विषयमा अपेक्षा अनुसार सुधार नदेखिएको जानकारी गराएको हो। राप्रपाले परराष्ट्र नीतिमा स्पष्ट दृष्टिकोण प्रभाव रहेको र छिमेक मुलुकसँग अविश्वासको वातावरण बन्न सक्ने चेतावनी दिएको छ। पार्टीले आर्थिक वर्ष 2083-84 बजेटमा शिक्षा स्वास्थ्य र विद्युत जस्ता आधारभूत क्षेत्रमा लगाएको कर पुर्ता लिन समेत माग गरेको छ। दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य वृद्धि नियन्त्रण गर्न तथा बजार अनुगमन प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

0: अवस्था साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा खबरको सिलसिला आजलाई यति नै। 7 बजे हामी थप विवरण सहित समाचारहरू लिएर फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि समाचार पत्रिका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रमबारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664-14-100 वा ढोरबाराही@gmail.com इमेल गर्नुहोस्।
2: हेर न, दिएको दिन पनि आइसक्यो। घर घरमा बनाइहाल्नु पर्ने, बिजान पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: घर घरमा बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगोडाको बनकेवा चेकपोस्ट पनि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सञ्चालित पर्छ। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भत्ता लिनु र मेरो बिहेको लागि पनि सबै गर्दना त्यही
4: बनाएको। आधुनिक डिजाइनका तयारी घर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अदर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
5: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
4: सम्पर्क बनकेवा कालिका सुनचार पसल धुलेगोडा बनकेवा 74 प्रोपाइटर सुविधा बाजीराम सुनार र सूर्य गहप्रास। मोबाइल 9847-78528 र 9800-28-16142।
6: नमस्ते, यहाँ पोतो डन्डीपुर एलर्जीले मेरो अनुहार। दिदी रिल्याक्स, मैले सबै समस्याको समाधान गर्नेछ। पत्ता गण्डकी मेडिकल हल
7: हो। गण्डकी मेडिकल हल
8: अवस्थाना सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने प्रकारले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छाला पोचा रिपोर्ट, अनुहारको जल रिपोर्ट, पोची दाँत र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने
7: सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिजेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल धुलेगौडा माछा पुस्रे भएको छत्ती पारी। सम्पर्क 0625-93-69 मोबाइल 9840-82-69-26।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्म तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार फोन बजार
9: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ स्यामसङ, रेडमी, ओप्पो, ओप्पो, भिभो, रियलमी, नाटो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हात्ती घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामीलाई ओरिजिनल डकुमेन्ट फाइलमा निकाल्न सकिन्छ। साथै थ्री सिमलाई बोसी पनि बनाइन्छ र एक सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट फाइलमा
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
8: फोन बजार सिद्धार्थ बैङ्क र फेमिली मेडिकलको बिचमा तुलेगौडा
6: तपाईँको सुबिन श्रेष्ठ।
10: तीन नारायण श्रेष्ठ मोबाइल 98436599
11: सुबह अक्षर
12: अब दिल्ली टोड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर दिवस बस्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
11: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
12: पेट संबंधी समस्या गैस्ट्रिक वायु गोला कब्जियत अरुचि पेट दुख्ने पुल्ने अमिलो पानी आउने जस्ता समस्या
11: सफल उपचार
12: तिनास नाकको एलर्जी नाकमा मासु पलाएको
11: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
12: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी चेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
11: नसा तथा बाघ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाइ घुँडा खिएको तथा अन्य सम्पूर्ण नसाहरू
12: जन्डिस टाउको दुख्ने अनिद्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
11: साथै पुराना निको नभएको टाउ छारा सम्बन्धी रोगहरू एलर्जी धुपी धात जस्ता दीर्घ रोगको सफल उपचार
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगुम्बा
10: महर्षि आयुर्वेद फर्मा पहिलो भएको स्थानबाट केही माथि

0: मैले र मिला जति बेला पनि तल्लो घर जान्छ होइन केले मुनि लगाएर हो
1: साँच्चै मुनि नै लगाए कि बुढा मेरो तन मन सेतै मात्र छ हजुर पनि सेतीको घरको झ्याल झोका छाता त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त के हेरे त्यही मुनि लाउने खालको छ
0: कहाँ बनाएछ र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
1: हुन्छ नि गुवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ कसो भएर बनाएको पनि
0: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा खेती बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौरा पौवा डाँडा पञ्चमणि स्कुल माथिपछि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435625
2: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्नु है
3: म्याडम धुम्रपान भनेको के हो
2: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु पक्कड जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम
2: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवर्तन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्र कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेली 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी पुलटमा नपस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
1: होइन श्रीमानजी के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फन्ट मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
0: यो बाटो पनि पहिले पर्छ हाल त टुटेर हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
1: समस्या त आइहाल्छ नि बरु समाधान कहाँ खोज्ने हो त अहिले दुलेगौडाको छापा हारेको आरमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ग्यासद्वारा गाडी धुने व्यवस्था रहेछ नि
0: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा टिभी गाडीहरू मर्मत गरिएको साथै हाइड्रोलिक ग्यासद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी डिजल तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा पर्दु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9907073710 र 9981553507
5: Admission open. Upper College of Management, PCM, affiliated to Popular University. 24 years of academic excellence in management. Bachelor's program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both students can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nalipur. Pokhara Tree Crafts in Nepal. Phone 061-522-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: श्यामजा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए
5: डिटेल्स कलेज अफ म्यानेजमेन्ट ज्ञान मार्ग ननिपुर पुत्र प्रकाशी नेपाल फोन 461-522-761-570-1

0: सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रतिदिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँचमा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, युजुअल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल धुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्तीवा चोक, धुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9896613195 र 9945315368।
1: शुरू गरियो, पैसा भयो भने पढाइ पढाउँछु, किने भने पसेको नि, कहाँ जाने के ल्याउनु, के भयो दाई, पैसा भएपछि के पो तनाव हो। हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुम्बा डुम्बा हजार
2: राख्छ। ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, भोलि गर्दा त खाताहरू सफा आज जानुहोस् न। जगदेखि ढुलानसम्म त सबै सामान एउटै सरमुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता भाषा, सिपिभिसी, पिभिसी पाइप, पेन्स तथा घर टिमर सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाना पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। खाता हार्डवेयर सप्लाई, शुक्लाबन्दी चार, धुलेगौडा, नगरपालिका अगाडि, प्रति पोइन्ट भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9956778732 र 9956778732।
3: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु र
4: ज्यान भन्दा ठुलो कुरो त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: शिक्षितको भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताको लागि स्थित पनि सकिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने शिक्षितको।
1: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ। केयर गिभर तालिम छिट्टै भर्न भई सिट सुरक्षित गर्नुहोस्।
0: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
0: सम्पर्क दुलेगौडा NIC ब्याङ्क भएको भवन, फोन 98564443 98041443628 र 98562446।

0: Connect your dream. Connect your future. Stay. Connect your home.
1: Connect Austin and Education and Leadership Church. Shukra Pandagichar Puriroga, Martin Department on Sunday, while Antonami Parsati Baptist Church is presenting, the Antonami Parsati Baptist Human Theater.
2: सन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी सिस्टेला आइभेट तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक चुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लाबन्दी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-1-8-87।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
2: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्केर पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन। हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैसो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल प्रभुदेव भन्दा एक घरमाथि बजाज सोरुम सँगै
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
6: स्टुडियो
7: अहिले साँझको 6 बज्यो।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेपो स्टोर आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।
9: खबर थाहा संचार नेटवर्कमा आपत्ता देशका विभिन्न एफएम स्टेशनबाट साथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेको रवि लामिछानेको भनाई, पार्टी खुल्दा नागरिकता पुर्याउन नसकेको स्मरण।
10: कंग्रेसले अब संसदमा सशक्त भूमिका खेल्ने, मालेसँग एकताको सम्भावना नरहेको माधव नेपालको दावी।
9: राहुलबाट जलविद्युत आयोजनाको भौतिक संरचना परीक्षण गर्न शुरू। कालीगण्डकी नदीमा बेपत्ताहरूका युवकको शव पनि भेटियो।
10: पाकिस्तानमा बम विस्फोटमा परि 7 जनाको मृत्यु। राष्ट्रपति जरदारीद्वारा आक्रमणको कडा निन्दा।
9: र तेस्रो एक दिवसीयमा अफगानिस्तानद्वारा भारत सामु 219 रनको

मजबूत बनाउने बताउनु भएको छ। पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा रहने मान्छेमा पार्टी स्थापनाले हाल केन्द्रीय समितिमा सबैभन्दा बढी आकांक्षा व्यक्त गर्नुभयो। उहाँले राज्यसँग उच्च

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंगिरमा गर्ने कार्यपालिका तय गरेको छ। आगामी मंगिर 26 र

विद्युत लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण गरिएको

या परीक्षा कल्पा को उपन्यास काली गांवपालिका छ शिखर गाणाका 24 वर्ष पूजन कथा सहित दुईजना बिहिबार कालीगण्डकी पौडी खेल्ने क्रममा डुबरोको पत्रका थिए। आज बिहान कालीगण्डकीको किनारको चितुवा घाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनीसँग डुबरोको तर्फका 14 वर्षीय शिशिर दाहको पनि शव हिजो नै फेला परेको थियो। वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका भोरपाटनका 3 गाउँका 366 घरमा खानेपानी पुर्याइएको छ। बागलुङको भोरपाटन नगरपालिका 4 ठुङ्गा सेराबाङ र गिरी बस्तीमा गैर सरकारी संस्था कादुरीको सहयोगमा 366 घरमा एक घर उद्धारण निर्माण गरेर शुद्ध खानेपानीको पहुँच पुर्याइएको हो। खानेपानी आयोजनामा कादुरीबाट 3,35,94,253 सहित 11% जनश्रमदानबाट 42 लाख बराबरको योगदान जुटाइएको छ। 3,74,94,000 रुपियाँको लागतमा करिब 6 महिनामा आयोजना सम्पन्न भएको हो। वचनदेखि रहेको खानेपानीको समस्या 6 महिनामा समाधान भएपछि स्थानीय आश्रित भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा बम विस्फोटका घटनामा परीक्षा अचानक बितेको छ। उत्तर पश्चिम बन्नो जिल्लामा आज सडक छेउमा भएका दुईवटा बम विस्फोटमा सातजनाको मृत्यु भएको पनि 3 जना घाइते भएका छन्। प्रहरीको अनुसार पहिलो विस्फोट

0: ప్రతిక్రియ పడతాయి. పాకిస్తాన్ రాష్ట్రపతి ఆసిఫ్ అలీ జర్దారీలు అతను కడా శబ్ద నిందర్ణ భాగస్వామి మృతక పరివార్ ప్రతి సంవేదన వ్యక్త స్వస్థలకు కమన భాగస్వామి రాష్ట్రపతి జర్దారీలు అత్యంత కార్యలు ఉన్న అధ్యక్ష అన్న శ్రోత ప్రదాన కడా చేతావణి సమయ अब खेल समाचार तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा अफगानिस्तानले भारतलाई 219 रनको लक्ष्य दिएको छ. समाचार तयार पार्दासम्म भारतको चेन्नई स्थित दीपक स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले 44 ओभर 2 बलमा 218 रन बनाएको हो. अफगानिस्तानका कप्तान हसम तुल्लाह साहिदीले 102 रन बनाए. अजम तुल्लाह उमर जाईले 50 रनको योगदान दिएका थिए. त्यसै मोहम्मद नाबीले 21 रन थपे. भारतका लागि प्रसिद्ध कृष्णले 5 विकेट लिए. गुरनूर ब्रार हर्ष दुबे र प्रिन्स यादवले 1-1 विकेट लिए. तीन खेलको सिरिजमाथि भारतले 1 खेल गर्दै कब्जा जमाएको छ. साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरिएको छ. संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेको रवि लामिछानेको भनाई. पार्टी खुल्दा नागरिकता पुर्याउन नसकेको स्मरण. कंग्रेसले अब संसदमा सशक्त भूमिका खेल्ने एमालेसँग एकताको सम्भावना नरहेको माधव नेपालको दावी. राहुघाट जलविद्युत आयोजनाको भौतिक संरचना परीक्षण गर्न शुरू. काली गण्डकी नदीमा बेपत्ता अर्का युवकको अब पनि भेटियो. पाकिस्तानमा बम विस्फोटमा परि 7 जनाको मृत्यु. राष्ट्रपति जर्दारीद्वारा आक्रमणको कडा निन्दा. र तेस्रो एक दिवसीयमा अफगानिस्तानद्वारा भारत सामु 219 रनको लक्ष्य. थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सक्यो. कृष्ण र दिनेश नमस्कार.
1: सुन गाउँ घर तर सहर सुन हरियाली पाठ पखेर सुन.
2: मैले के सुन्ने भनेको
3: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि.
2: अरू दिन पनि हाम्रो शुक्ला गण्डकीको उत्पादन पाइन्छ.
3: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ. होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन.
2: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ. होइन र
3: प्रवर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड.
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ.
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ.
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा. साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ.
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध. त्यसैले त रोजाई सबैको.
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ. सम्पर्क 98463-61209 र 98041-21718. आजै सम्पर्क गर्नुहोस्.
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं.
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ.
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं.
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो.
5: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देख्नुहुन्न त
6: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलीगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलीगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
10: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
11: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिनु भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा घर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ र त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको तिमी त हो
11: हामी कहाँ गुरुङ नगर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युटी स्वेटर ब्याग तथा पर्स मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पातेसुन बुलाकी माउरे फुली जन्तर चन्द्रमा नौगेडी असर्की कण्ठमाला लुगामाला हमेलमाला न्यापुसिप झापुसिप तायोमाला दुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रामहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
10: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
14: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
15: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अनि नि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
16: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेँले अनि लोकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
15: ए हो र
14: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पिलेर स्वच्छ खाडी तेल र सिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछी पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142022 र 9855612692
17: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
18: हो र फेरि कहाँ पारेछन् बाबुले पसल?
17: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
18: ए ल ल, तपाईँ पनि झुक्किन होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
17: प्रोपाइटर खान प्रकाश न्यौपाने 98560 31878, प्रशान्त न्यौपाने 98460 26925।
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
20: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
20: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
19: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
20: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
19: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
20: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
21: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460 56996 छ।
22: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
23: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
22: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुगोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
19: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछ। प्रोपाइटर मिन बहादुर सुनार 98253 59122, 98058 28008 र 98470 2046।
24: एक सय 3 2 8 अन्तर्मनको आवाज।

0: मेन्स गसिप
1: अब यो जीवन क्लासमा बस्ने कस्तो सोझो भएर आएको थियो नि त है
2: हात छानी काँधमा राखी संसार बुलायो मलाई संसार देखाउन आफ्नो रहर बुलायो न भन्यो कहिले नाइ मलाई नगर्यो कहिले
3: यस्तै बाल प्रतिभाहरू र विद्यार्थी भाइ बहिनीहरूसँग गरिएको रमाइलो कुराकानीहरू कार्यक्रम स्कूल कलेजमा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक आइतबार र शनिबार साँझ 6 बजेको थाहा खबरपछि 7 बजेसम्म।

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेज प्रोग्राममा। तपाईँ हामीलाई रेडियो ध्रुवबाट 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhruvbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठा मिठा कुराकानीहरू हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। र यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमुना विद्यालय पञ्चमणिदेव माध्यमिक विद्यालयमा पनि कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले पनि विद्यार्थी भाइ बहिनीहरूसँग कुराकानीतर्फ हामी लाग्नेछौ। नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा दुवैजना प्यारी प्यारी बहिनीहरूलाई।
1: नमस्ते, धन्यवाद।
0: नमस्ते, धन्यवाद। अनि हजुरको शुभ नाम?
1: अञ्जली श्रेष्ठ, संस्कृति श्रेष्ठ।
0: अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ त?
1: 8 खा।
0: 8 खामा पढ्नुहुन्छ है। अनि हजुरको घर चाहिँ कता हो नि?
1: नर्सरी।
0: अनि हजुरको?
1: मेरो चाहिँ खरि
0: थापा हो। अनि आज चाहिँ यहाँले हामीलाई के चाहिँ परिवार सुनाउँदै हुनुहुन्छ त नि? क्वेसन एन्सर चाहिँ गर्नुहुनेछ है
1: हजुरहरूले?
0: ठिक छ, अब भने ढिला नगरिकन हामी आफ्नो प्रतिभा सुनाइदिइहाल्नुहोस्। अनि क्वेसन चाहिँ कसले सोध्ने हो नि? ल, अब भने ढिला नगरिकन हजुरको यो प्रतिभा सुनिहाल्नु है त।
1: हु इन्भेन्टेड लाइट बल्ब? थोमस अल्वा एडिसन इन्भेन्टेड लाइट बल्ब। राइट एन्सर एन्ड नेक्स्ट क्वेसन। What is the most expensive school in Nepal? Lincoln School is the most expensive school in Nepal.
0: Correct.
1: Who is the moon and light of God? Jesus Christ is known as the light of God.
0: Correct.
1: And who is the Narsangi Hydropower Project located? Narsangi Hydropower Project is located in Nepal.
0: Correct.
1: Who is the Chief Minister of the province? Even the last time, the Chief Minister of the province. Which game is also known as the real game? Yes, I'm not as a woman. Right answer, and your last question. How many stars are there on this board? There are 64 stars on this board. Thank you for your answer.
0: Very good, you need a रमाइलो प्रतिभा निकै नै राम्रो प्रतिभा चाहिँ हामीलाई सुनाउनु भयो। क्वेसन एन्सर गरेर चाहिँ हामीलाई सुनाउनु भएको थियो भने अनि यो प्र्याक्टिस गर्नुको लागि चाहिँ हामीलाई कति टाइम लाग्छ?
1: एक दुई मिनटमा
0: यस्तो राम्रो क्वेसन एन्सर चाहिँ तयार गरिदिनु भएको है हजुर। अनि भनेपछि यहाँको पढाइ चाहिँ कस्तो चलिरहेको छ पनि? दुईजनाको एकदमै राम्रो चाहिँ चलिरहेको छ अहिलेको समयमा। ठिक छ, आफ्नो पढाइलाई पनि निरन्तर उपाय दिनुहोला, राम्रोसँग पढ्नुहोला भन्दै अनि यहाँले चाहिँ स्कुलमा सबैभन्दा मनपर्ने कुरा चाहिँ के हो? सबैभन्दा मनपर्ने चिज चाहिँ के हो स्कुलको बारेमा?
1: स्कुलको टिचरहरूको सुविधाहरू अनि
0: स्कुलको सुविधाहरू मनपर्छ। अनि भनेपछि स्कुलमा चाहिँ कस्तो कस्तो खालको चाहिँ सुविधाहरू छ पनि?
1: जस्तो कि हामी पिउने पानीको सुविधा, पिउने पानीको सुविधा, टिचर्सहरू एकदमै फ्रेन्डली हुनुहुन्छ।
0: सबैजना टिचरहरू एकदम फ्रेन्डली हुनुहुन्छ है। ल, ठिक छ, भनेपछि हाम्रो सुनेर बस्नुहुने सोध साथीले केही जानकारी दिन चाहनुहुन्छ?
1: धन्यवाद,
0: थ्याङ्क यू सो मच निकिने रमाइलो प्रतिभा सुनाइदिनु भएकोमा पनि। अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है।
1: हुन्छ, धन्यवाद।
0: हजुर, हाम्रो दुवैजना बहिनीले पनि आफ्नो प्रतिभाहरू यहाँ भुइँमास राखेर गइसक्नु भएको छ भने अहिलेको क्रममा भने फेरि पनि हामीसँग कुराकानीको क्रममा जोडिनु भएको छ चारजना प्यारी प्यारी बहिनीहरू जोडिनु भएको छ। सर्वप्रथम त यहाँहरूको परिचयबाट नै हामी सुरु गर्नेछौँ भने नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा। नमस्ते, धन्यवाद। अनि यहाँको शुभ नाम?
2: मेरो नाम भारत अधिकारी।
0: हजुरको?
2: मेरो नाम प्रतिमा तामाङ। मेरो नाम चन्द्रबहादुर।
0: हजुरको?
3: नमस्ते, मेरो नाम निशा तामाङ।
0: धेरै धेरै स्वागत छ कार्यक्रममा भने। हजुरहरू कति क्लासमा पढ्नुहुन्छ त नि? चारजना सेम क्लासमा हो?
3: हजुर।
0: ठिक छ, भनेपछि हजुरको घर चाहिँ कता हो त नि?
3: मेरो नौरी बजारमा
0: ठिक छ, भनेपछि आज चाहिँ यहाँले हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ नि? कविता सुनाउँदै हुनुहुन्छ। अनि कविताको शीर्षक चाहिँ के हो त? शहीदको सम्झनामा टाइटलमा रहेको कविता रहेको छ भने अब भनेतिर नगरिकन हजुरको यो मिठो कविता सुनिहाल्नु है त।

0: आहा धेरै धेरै धन्यवाद यो निकै नै मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा निकै नै मिठो कविता रहेको थियो शहीदहरूको सम्झनामा टाइटलमा रहेको कविता यहाँले हामीले सुनाइसक्नु भइसकेको छ भने हजुरले क्लासमा पनि प्र्याक्टिस गर्नुभएको थियो मिठो कविता सुनाउनको लागि गर्नुभएको थियो है अनि कति टाइम जति लाग्यो त नि 5 मिनट जति मात्रै लाग्यो अनि छोटो समयमा पनि निकै नै मिठो कविता यहाँले हामीलाई सुनाउनु भयो अनि त्यस पछाडि यहाँहरू मध्ये कोही नयाँ स्टुडेन्ट पनि हुनुहुन्छ र मतलब स्कुलमा चाहिँ भर्खरै मात्र एडमिसन लिनुभएको कोही नयाँ स्टुडेन्ट पनि हुनुहुन्छ अनि कुन स्कुलबाट आउनु भएको त नि लिटल गार्डनबाट हो अनि हजुर नेपाल पुलिस स्कुलबाट अनि किन त नि हजुरहरूले 5 मिनट स्कुललाई नै रोज्नु भएको पढ्नको लागि पढाइ राम्रो छ है भनेपछि यहाँको पढाइ राम्रो भएर चाहिँ हजुर तिनैजना स्कुलमा पढ्नु भएको
1: पनि छ यहाँ धेरै नै अनि राम्रो पढाइ सुविधाहरू धेरै भएको टिचरहरू फ्रेन्डली अनि त्यही भएर
0: मतलब भनेपछि स्कुलको चाहिँ यहाँलाई वातावरण पनि निकै नै मनपर्छ हो सबैजना टिचरले एक समान माया गर्नुहुन्छ एक समान ट्रिट गर्नुहुन्छ है यहाँलाई हजुरलाई चाहिँ छोटो भएपछि के चाहिँ बन्न मन छ त नि हजुरको ड्रिम चाहिँ के छ
1: टिचर
0: टिचर बन्ने हो अनि हजुर
1: टिचर
0: नै हो कुन सब्जेक्टको टिचर बन्न मन छ त नि इङ्ग्लिस टिचरको अनि हजुरलाई के चाहिँ बन्न मन छ
1: डाक्टर नेपाली आर्मी
0: माई गड नेपाली आर्मी बन्न मन छ ठिक छ हजुरको सपनाहरू यहाँको सपनाहरू चाहिँ राम्रोसँग पुरा होस् भन्ने राम्रोसँग पार्नु होला धेरै अघि बढ्नु होला भन्दै हाम्रो सुनेर बस्नु हुने सातको दसको साथीहरूलाई केही मिठो जानकारी दिन चाहनुहुन्छ
1: हाम्रो साथीहरूको सुनिदिनुहुन्छ धन्यवाद अनि हाम्रो प्रतिभाको राम्रोसँग प्रयाण गरिदिनु भएको हजुरहरूलाई धेरै धन्यवाद
0: थ्याङ्क यू सो मच यो मिठो जानकारी मिठो शब्दहरू यहाँले हामीलाई सुनाइदिनु भएकोमा भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त हजुर सोध साथी हाम्रो चारैजना बहिनीहरूले पनि निकै नै मिठो कविता हामीलाई सुनाएर गइसक्नु भइसकेको छ भने अहिलेको लागि भने कुराकानीको क्रममा फेरि पनि एउटा अर्को साथी हामीसँग जोडिनु भएको छ उहाँलाई पनि कार्यक्रममा जुडा नगरीकन स्वागत गर्नेछ नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा
1: नमस्ते
0: धन्यवाद अनि हजुरको नाम
1: एलिजा
0: एलिजा हो अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि एक क्लासमा पढ्नुहुन्छ है अनि हजुरको घर चाहिँ कता हो त नि हो अनि सन्चै आरम्भ हुनुहुन्छ ठिकै हुनुहुन्छ है अनि यहाँले चाहिँ आज हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त
1: गीत
0: सुनाउँदै हुनुहुन्छ गीतको टाइटल चाहिँ के हो नि
1: पल पल
0: हो लगभग भने जिल्ला नागरिकन हजुरको यो पल पल टाइटलमा रहेको सुमधुर गीत सुनिहालौँ है त गीतको टाइटल चाहिँ के हो नि
1: पल पल
0: हो लगभग भने जिल्ला नागरिकन हजुरको यो पल पल टाइटलमा रहेको सुमधुर गीत सुनिहालौँ है त

0: हजुरले कतिको प्र्याक्टिस गर्नु भएको थियो त नि? हामीलाई कहिलेदेखि नै नेपाली चाहिँ प्र्याक्टिस गराइरहेको थियो नेपाली टिचरले, कहिले नै बिहान बिहान हामी आएर कक्षामा चाहिँ गाउँथ्यौँ। भनेपछि पहिलेदेखि नै क्लासमा आएर चाहिँ यहाँले प्र्याक्टिस गरिरहनु हुन्थ्यो है? हजुर। लाइक छ भनेपछि यहाँको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि? राम्रै चलिरहेको छ, सबैजनाको राम्रै चलिरहेको छ पढाइ। अनि पढ्दा चाहिँ कत्तिको मजा लागिरहेको छ त नि यहाँलाई? रमाइलो लाग्छ, रमाइलो लाग्छ है। अनि पढ्न चाहिँ रमाइलो लाग्छ भन्दै गर्दा चाहिँ यहाँलाई कुन चाहिँ सब्जेक्ट पढ्न चाहिँ मनै लाग्दैन? म्याथ हो, म्याथ सब्जेक्ट गाह्रो लाग्छ हजुरलाई? अनि त्यस पछाडि म्याथ सब्जेक्ट चाहिँ कसले पढाउनुहुन्छ त नि? सरले पढाउनुहुन्छ। सबैभन्दा म्याथ पढ्ने सब्जेक्ट चाहिँ कुन चाहिँ हो त? इङ्ग्लिस। इङ्ग्लिस हो, चारैजनाको इङ्ग्लिस सब्जेक्ट हो। त्यो पढ्न चाहिँ मजा हुन्छ हजुरहरूलाई? ठिक छ, भनेपछि राम्रोसँग पढ्नु होला भन्दै ठुलो भएपछि चाहिँ के चाहिँ पढ्ने विचार छ त नि हजुरहरूको? इङ्ग्लिस पढ्ने मन छ। अनि हजुरको? नर्स। दुवैजना चाहिँ नर्स अनि यहाँ चाहिँ फेसन डिजाइनर भन्नुभयो है। ठिक छ, यहाँको सपना पनि पुरा होस्, राम्रोसँग पढ्नु होला भन्दै हाम्रो सुनेर बस्नुहुनेछ त साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ? सबैजना धेरै धेरै पढ्नु होला, ध्यान दिएर पढ्नु होला। हजुर, धन्यवाद। हजुरले सेम साथीले जे भन्यो त्यही हजुर पनि हजुरले केही भन्न चाहनुहुन्छ? राम्रोसँग पढेर अनि हजुरले सबैले बुझ्नु गरेर पढ्नु धेरै धेरै धन्यवाद बहिनीहरूलाई यो मिठो प्रतिभा राखिदिनु भएकोमा। भने अहिलेको लागि भने कुराकानीको क्रममा अर्को बहिनी साथमा जोडिनु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल पढ्दैछ।
1: नमस्ते, धन्यवाद।
0: नमस्ते, धन्यवाद। अनि यहाँको परिचय दिनुहोस् न त।
1: मेरो नमस्ते, म क्लास
0: एटमा पढ्नुहुन्छ। अनि सन्चै आरामी हुनुहुन्छ? अनि यहाँको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि?
1: राम्रो चलिरहेको,
0: राम्रो चलिरहेको छ। स्कुलमा पढ्न चाहिँ मजा लाग्छ? अनि हजुरले चाहिँ घरमा धेरै पढ्नुहुन्छ कि स्कुलमा आएर धेरै पढ्नुहुन्छ त नि?
1: घरमा पढ्छ, स्कुलमा पढ्छ,
0: बराबर पढ्नुहुन्छ है। घरमा चाहिँ कति टाइम जति पढ्नुहुन्छ त नि?
1: बिहान दुई घन्टा
0: बेलुका। तपाईँ घर भनेपछि बिहान र बेलुका दुई दुई घन्टा पढ्नुहुन्छ है? अनि यहाँले चाहिँ पढाइ बाहेक अरू के चिजहरू गर्नुहुन्छ त नि घरमा रहँदा फ्री हुँदाखेरि? डान्सिङ पनि सिङ्गिङ पनि गर्नुहुन्छ। ठिक छ, भनेपछि यहाँले आज हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
1: आज म अहिले सिम्पल म्याथमेटिकल फर्मुला सुनाउँदैछु,
0: फर्मुला सुनाउँदै हुनुहुन्छ। ल, अब पनि ढिला नगरिकन हजुरको यो म्याथको फर्मुला पनि हामी सुनिहाल्छ है त।
1: हुन्छ, ए प्लस बिस प्लस टू एस प्लस टू एडी प्लस बिस प्लस ए माइनस बिस प्लस टू एस प्लस

0: हजुरले यो मिठो प्रतिभा सुनाइदिनु भएकोमा भने हजुरले घरमा पनि प्र्याक्टिस गर्नुभएको थियो गर्नुभएको थियो है अनि हजुरलाई चाहिँ मनपर्ने सब्जेक्टको नाम के हो त नि म्याथ र साइन्स मनपर्छ है र ठिक छ भनेपछि ठुलो भएपछि चाहिँ के के गर्ने विचार छ त नि हजुरको ड्रिम चाहिँ के छ साइन्टिस्ट बन्ने भन्छ र ठिक छ अनि हजुरलाई चाहिँ खानेकुरामा के के चिज मनपर्छ दाल भात मनपर्छ ओके भनेपछि फेभरेट कलरको नाम चाहिँ के हो त नि ब्ल्याक र ब्ल्याक एन्ड व्हाइट मनपर्छ है हजुरको फ्यामिलीमा चाहिँ को को हुनुहुन्छ त नि म मम्मी बहिनी र यहाँले सुनेर बस्नुहुने सम्पूर्ण सबै साथीलाई केही जानकारी दिन चाहनुहुन्छ सबैजना राम्रो पढ्नु परीक्षामा राम्रो गर्नु हजुर जस्तै सुनेर बस्नुहुने सानसानो भाइ बहिनीले मिठो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद उहाँहरूले अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुट्टी छौँ है त थ्याङ्क यू हजुर हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा राखिसक्नु भइसकेको छ भने अहिलेको लागि भने चाहिँ श्रोता साथी हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला हुन लागिसकेको छ भने कार्यक्रमको अन्त्यतर्फ आइसक्दा चाहिँ हामीसँग अन्तिममा एकजना सहभागी बहिनी हुनुहुन्छ उहाँलाई पनि हामी कार्यक्रममा स्वागत गर्नेछौँ जिल्ला नगरीकरण भने नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा धन्यवाद कार्यक्रमका लागि म एउटा पञ्चायती विद्यालयमा रेडियो संस्थाले आयोजना भएको यस कार्यक्रममा सहभागी हुने बारेमा म आशंकित छु मैले आज तपाईँहरूको सामूहिक कविताको कविता संश्लिष्ट रहेको छ कसैले नदिनु रहेको छ यस प्रकार रहेको छ हुनुपर्छ जनगणना प्रेम सिमाना र दया जस्तो दिदी गराउँछ विश्वास र सफलता हुनुपर्छ बजारमा समता र निष्पक्षता मानिसमा हुने संसार र समय सकारात्मक सोच जाति परोपकारी बनाउन जाति दया करुणा पछि गर्नुपर्छ अरेमा भोलि वचन व्यवहार दुःख पनि दिन्छ अरे आत्मा नजानी मनमा पहिचान आउँदैन अरे निजा भए विश्वास सबैलाई मनैबाट पाले जाति मिठो वचन पत्रमा कलिका प्रति कति सबैलाई सम्मान व्यवहार गर्ने बानी राम्रो कृषि आवेश नगर्नु धेरै धेरै धन्यवाद हजुरको प्रतिभा सुनाइदिनु भएकोमा छोटो मिठो परिचय सँगसँगै हजुरले यति राम्रो प्रतिभा हामीलाई सुनाइदिनु भयो भने हजुरलाई चाहिँ कति टाइम जति लाग्यो त यो प्र्याक्टिस गर्नको लागि यो रचना गर्नको लागि
1: मलाई चाहिँ मिसो पहिलेदेखि सूचना दिनुभएको थियो त्यस कारण मैले पहिलेदेखि आगे बढाइरहेको थिएँ अनि बुकको थोरै थोरै मिसाहरूबाट
0: जति चाहिँ लाग्यो है फेरि नै राम्रो प्रतिभा रहेको थियो भने हजुरको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि
1: राम्रो चलिरहेको छ
0: राम्रो चलिरहेको छ अनि स्कुलमा चाहिँ प्रोग्रामहरूमा गेम्सहरूमा कतिको पार्टिसिपेट गर्ने गर्नुहुन्छ
1: मैले आफूलाई इन्ट्रेस्ट लागेको सबैमा सहभागी छु
0: इन्ट्रेस्ट लागेको चाहिँ सबै कुरामा चाहिँ सहभागी चाहिँ हुनुहुन्छ है हजुर ठिक छ भनेपछि यहाँले चाहिँ रेडियो कतिको सुन्ने गर्नुहुन्छ
1: मैले रेडियो चाहिँ सुन्छु बेला बेलामा टाइम पायो भने अनि त्यसपछि रेडियो सुन्नुभयो चाहिँ मैले धेरै सूचनाहरू जानकारी पाउँछु त्यसका मैले आफ्नो मन बाबाहरूलाई पनि भन्छु
0: मन बाबालाई पनि भन्नुहुन्छ है ठिक छ भनेपछि हाम्रो सुनेर बस्ने शुद्ध साथीले केही छोटो मिठो सूचना जानकारी दिन चाहनुहुन्छ
1: धन्यवाद सबैजनालाई हजुरहरूको महत्वपूर्ण अमूल्य समय सिकाएर सुनिदिनु भएको छ
0: त्यति सोच यहाँलाई पनि आफ्नो प्रतिभा सुनाइदिनु भएको भए भने अहिलेको लागि भने चाहिँ कार्यक्रमबाट छुट्टी छ है त
1: धन्यवाद नमस्ते
0: हस्त श्रोता कार्यक्रम स्कुल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ आजको श्रृङ्खलामा रहेर विद्यार्थी प्रवीणहरूको प्रतिभा र उनीहरूसँग गरिएको रमाइलो अनि मिठा कुराकानीलाई कार्यक्रम स्थान दियो र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुने नै छौ भन्दै हस्त नमस्कार
2: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने भनेको यो 45 दिने हो कि बिगासेको कुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै त हुने हो कि चिन्ता लाग्छ हो सम्झे अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टिएग्रो प्राली शुक्ला गण्डकी 10 मिनम थालीमा जानु पर्यो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
3: हजुर सोध्छ शान्ता मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्याली सुकनागरदेखि 10 मिनट खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816।
4: पानी प्याज लाग्यो एक घन्टा त पानी खाइदिउँ कि
5: नानी बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ त बिरामी होला नि।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियो। घर वरपर पानी जम्न नदियो।
7: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: मम्मी भोक लाग्यो खाजा खाऊँ न?
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
1: मैले
9: सुने छोरी हिँड
8: सुन्नुहोस् न खाजा खाना त बिजी मामा हाउस नै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
8: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सिपुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बिजी मोमो हाउस दुलीगोडा नगर समाज भवन
11: नजिकै छैन नि
12: मलाई
11: त खानै थिएन मलाई।

0: yaparına sonuna kadar anı veriyordu.
1: Böyle kusurlu var ama...
0: Bizim acı orada, kendi kutuyu pisliğinde, istahit edeme ve kendi kutu burada öleme sonuna kadar veriyordu.
1: Sonuna, kendi kutuda, parivar kumluk kutu ve akar adası onları kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu
0: kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu kutu
1: Canma, Rekim, Basay Sarayı, Divaha Odanlık Sanın daha da çiğit başlıkta, Dolayın Adapazonu, Nazirik Bu, Fırtası Bu.
2: Sayın Dedi, Alulava ne bile boyu, bu tanı boyu da, Eğer Tayfoni Bari Umudur Ekuta, Hayır Leona da Kamara Leaykun Nikansi, Amra da Buralı Leakaun, Malfoni Sarayı da Amra Reisit,
3: सुन्न त माइली गणपतिको सफल एकीकरणमा रहेको गुजरातको थम्मा त एकदमै राम्रो कोटमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाउ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र आजै म आजै जान्छु
4: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराको मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: हाइजेनिक रान्च प्राली शुक्लागन्धकी आठ सफल एकलिटर गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856268191
2: होइन हौ श्रीमानजी के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि पहिले भन्छ हाल त खुसी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
6: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिसर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास धुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860073710 र 9821653507
7: के मयम चिसापानीबाट
8: काठमाडौँ
7: काठमाडौँबाट
2: मयम चिसापानी अनि तिसमा नजाने
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको रोटी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: यस्तो सुविधा पनि आइसक्यो
4: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841168778 र दुलेगौडा ढोल फिर्दी छाग्दी देउराली साखी हुँदै मध्यम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363
0: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरै देख्न थाल्यो भने धेरै समय मोबाइल चलाउँछ क्या हो भने त्यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
9: ओहो यो त सेल फोन अन्ध पनि हुँदो रहेछ राति फोटो खिचेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अगाडि परेको पर्दा यस्तो समस्या आउँछ अरे
0: ए त्यसो भए दिदीमा के गर्ने त
9: मैले आँखाको पाटोबाट खोजेको सानो तर प्रभावकारी उपायहरू छ पहिलो कुरा कतिसम्म मोबाइल फोन हेर्ने हेर्नुपर्दा अँध्यारोमा फोन बसाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट फोन हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 सेकेन्ड बुझ्यो यसमा 20 नियम भन्छ मोबाइलको उज्यालो अथवा ब्राइट बिच मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने सबै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
0: मोबाइल हेर्दा ध्यान दियो आँखालाई उपचाउ नेपाल सरकार विज्ञापनको
8: 103 Popo Art and Dynamic Club.
10: Studio Bassett.
11: नमस्कार रेडियो ध्रुवराही 103.5 मेगाहर्ट्जको साथै 7 बजेको ध्रुवराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी असित विश्वकर्मा सँगै म श्रेष्ठ ध्रुवराही हाइलाइट सुरु गरौँ आजका मुख्य

0: राष्ट्रपति महाधिवेशनमा गुटको प्यानल बनाउन नपाइने पुराना तीन दलका तीर्थधारहरूको राष्ट्रपतिलाई शुभकामना दिन चितवन नजाने तनहुबाको पनि 40
1: सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसको निर्णय सन्दर्भमा प्रतिसभामा आफ्नो अधिकार प्रयोग गर्न नपाएको सांसदहरूको
0: निर्भला पीड़ित अमृतलाई नेपाल मगर संघ शुक्ला गुण्डकुण्डको समितिको आर्थिक सहयोग पछिल्लो 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक सड़क मार्ग तापन्न स्थान पुगे।
1: अमेरिका इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा पाकिस्तानमा आगत भएको दुई छुट्टाछुट्टै विस्फोटमा परे कम्तीमा 7 जनाको मृत्यु।
0: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड र स्वीडेन खेल्ने आजको खेल जितेन स्वीडेन नकआउट चरणमा।
1: आइतबारदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत प्यानल बनाउन निश्चित गरिएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले गुटगत प्यानल बनाउने जो प्रस्ताव पनि कार्यवाही गर्ने निर्णय गरेको हो। स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्यानल बनाउन निश्चित गरिएको हो। राष्ट्रपतिको पहिलो महाधिवेशनमा 19 पदाधिकारी 33 सचिवालय सदस्य र 151 केन्द्रीय समिति सदस्य हुनेछन्। त्यसमध्ये 100 जना केन्द्रीय समिति सदस्यको मात्र निर्वाचन हुने अवस्था रहेको छ। महाधिवेशनमा तनहुँबाट 40 प्रतिनिधि सहभागी हुने भएका छन्। जिल्ला नगरपाल सहित 2 क्षेत्रका पदाधिकारी केन्द्रीय विभाग र 2 निर्वाचित समितिहरूको सहभागी हुने जिल्ला सभापति विश्वनाथ बास्तोलाले जानकारी दिनुभएको छ।
0: आइतबार अर्थात भोलिदेखि चितवनमा शुरू हुने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भाजपाको महाधिवेशनलाई शुभकामना दिन पुराना तीन राजनीतिक दलबाट उच्च नेता नजाने भएका छन्। फागुनको 21 गतेको प्रतिनिधि सभाको सदस्य निर्वाचनको मतपरिणाम संघको सबैभन्दा ठूलो चौकपटमा स्थापित चौक महाधिवेशनमा अन्य दलका प्रमुख नेता सहभागी नहुनुको राजनीतिक अर्थ पूर्ण स्थापित छ। नेपाली कांग्रेसले कसलाई पठाउनु भन्ने बारे आउँछन् केही तय गरेको छैन। एमाले पूर्व पार्टी प्रदीप प्रणाली र नेकपाले पदाधिकारी तहका

0: sempurna mengenai konsep doktrina. Gaung tu khusus sekarang dalam taudin di pasukan sumber bermak iman di dunia itu patut berikut mengenai lagi. Aham kalkus tinggi di negeri kusa, yuk kita nak hidup perlu mesti menipa aru penting meloba autopsi. Tapi yang sebenarnya itu, bapak.
1: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता जसमा अन्बेन्देको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तीनको कार्यान्वयन

ఉన్నారు.

pone a una persona que está en la casa.

नेपाल नगर संघ सुखला गण्डकी नगर समितिको पहलमा मृगौला पीडितहरूले छापालाई आर्थिक सहयोग प्रदान गरिएको छ। नगर समुदायमा आबद्ध विभिन्न पुल तथा समाजहरूबाट संकलन गरिएको रकम सोमबार छापाको निवास गृहमा

Yes.

ഇനി പോർക്കിന്റെ കൈകൊണ്ട് യാതൊരു

Really?

Donnacare la etta no vu. Exit in puto.

0: सेंट्रल डिजिटल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक विभाग हॉस्पिटल नागढुका पोखरामा।
1: इन्टरनेशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुका पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू मासुको टेसो नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्युनाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसनका विशेष थेरापीहरू, सानो छिटकार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको टस, पिट वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु युटेरियन फाइब्रोइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्रोइड मासुका काटलाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7
2: तपाईँको मेहनतको कमाई सही ठाउँमा लगाइहोस् भन्ने हामी चाहन्छौँ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सक्छन्।
4: आकर्षक र आधुनिक डिजाइनको घर बच्चा विवाहका सोचकै गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनु। वर्षौंदेखि विश्वास
2: सिक्नुहोस्
4: गण्डकी चार टोलीडोरा भित्रिएको छ। भूपाटर भुज बहादुर सिंह।

ಸಾಕ್ಷಿಗೆ ಹೂವ ನೀಡಿಲ್ಲ ಕೂಡ ನೀರು ತಾನು ಮಾತ್ರ ರಜಕನ ಸೀತೆಗೆ

Thank you.

Bus aus Ilerode.

Bir tanesi.

0: Let's write in people art on the network.
1: Thank you.

사람이 여행했다는 거죠. 그 발표, 일본 통과가

Thank you.

0: मैदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी स्त्रीलाई हामी भेटका फर्टिलिटी सेन्टर गएर पाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तान विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक पुलिगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक लवन्दकी 4 दुलीगौडा, फोन 063-414-233, मोबाइल 98-678-1387।
2: हजुर सुन्नुहोस् त, त्यसैको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्या तर डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटीको सुविधा भएको। सब जानकारीका लागि 061-585-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: काठमाडौँबाट
3: मयम चिसो पानी
4: अब त हरेक बिहान 8 बजे काठमाडौँ बसपार्कको भुत्री मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि आइपुग्नु छुट्छ नि।
3: सुविधा पनि आइसक्यो
0: हजुर। माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 98-16-878 र दुलीगौडा ढुङ्खुर्दी छर्दी टेउराली साखी हुँदै मजान चिसा पानीका लागि संयुक्ति लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98-52-56-63।

नमस्कार।

아니, 어디 있는 거

Thank you.

Thank you.

buồn không?

Thank you.

Perfect.

However,

그럴 때 지금

이번 보스 들과 서로 공감 미래입니다.

ಸಂಗ್ರಹ

magari tutta la vita in giro.

Thank you.

जो मेरे मन में बदला,

Tapi,

bir növbə. Bütün üstündə müxtəlif

0: Philadelphia only began to do mission the super policeman police. Local names, local names, focus details. These are names that are contact names or binding Saturday, giving a brand called Sunglass Chesma or Penny. Support Milena Dicky Garincha. Satma. After the car giving a good car also the Apalaki. Senza Medical Health Dura Dura Life Senza Reports. Senza Chesma Dwar and Alta Pili. Ankiwa Chok Dura Dura. Propiter Pasha Raju. Dubai. Ankanuva Sino Chesati. Ira Pitsai Panchanate. The Ankanuva Chas Sapsati. Endra Pinsai Asapsati.
1: घरबनाउन त सुरु गरियो, पैसा भए पनि तनावै छ। के गर्ने, कसो गर्ने, कहाँ गर्ने, के ल्याउने, के भयो त नि? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसल र कहिले कुन पसल र झुम्दा झुम्दा हिँड्दा
2: पैसा भएपछि खुसी लगाउने हो नि। तिमी तपाईँको खाताहरू सप्लाइसमा जानुहोस् न, जबदेखि झलानसम्म त सबै सामान एउटै जनामा नै पाइन्छ। उच्च स्तरका छ सिटी फिटिङ जस्ता खाता सिटी डिसिपी डिसी पाइप प्रिन्स तथा घरकी परिसम्पत्ति सबै सामानहरू सुपथ मिलेका पाइन्छ। साथै खानेपानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। खाता हार्डवेयर सप्लाई शुक्ला गण्डकी चार दुले घोडा नगरपालिका अगाडि पपुपोइन्ट भन्दा सात घर तल प्रोपाइटर महेश थापा फोन 065-4426 मोबाइल 98-5-78-3002 र 98-5-78-3002।
3: घरेलु मात्रै देखिरहनु भयो सेवाको बारेमा Thank you.

Thank you.

तनहुको विमान नगरपालिका वडा नम्बर 38 को जय नेपाल आवारभूत विद्यालयमा अध्ययन गर्ने 56 जना विद्यार्थीलाई पुस्तक नयाँ प्रतिष्ठानद्वारा

Gates.

Thank you.

Thank you.

Gracias.

Allah'ın selamı.

ব্যাপারটা

Sorry.

但是如果

Bueno.